0: पनि पटक पटक म एक महिना दुई महिनाको फरकमा म निर्वाचन क्षेत्र जान्छु, जनताको कुरा सुन्छु, यहाँ सरकारका विभिन्न मन्त्रालयगत उहाँहरूले दिनुभएको सुझावलाई मैले मन्त्रालयमा समन्वय गरिदिन्छु। कतिपय अब जनताको अपेक्षा अहिले नै पूरा होस् भन्ने त छ, तर मैले प्रयास गर्ने हो किनभने म त कार्यकारी भूमिकामा त हुँदैन
1: भनेको संसदमा सबभन्दा धेरै उपस्थिति होस् भनेर त्यो एक प्रकारको प्रतिस्पर्धा चाहिँ भित्र मनमा चाहिँ छ। अरू सांसदको तुलनामा म धेरै सहभागी हौं, धेरै कुरा राखौं, मैले त्यहाँ धेरै भन्न पाऊ भने
0: म प्रतिस्पर्धालाई ठान्दिन। म जहिले पनि
1: स्वस्थ प्रतिस्पर्धा भन्दा राम्रो
0: हो। मेरो चाहिँ के हो भने तपाईँको तपाईँ स्वयं व्यक्ति नै आफू आफू आफ्नो प्रतिस्पर्धा हो कि आफू नै आफ्नो प्रतिस्पर्धा हो। हाम्रो उत्तरदायित्व के हो, हाम्रो जिम्मेवारी के हो भने हामीले आफैले मन गर्ने हो। कसैको लागि हामीले गर्यो भने त त्यो त छेडेको हुन्छ। त्यही भएर भित्रैदेखि चाहिँ मैले जहिले महसुस गर्ने कुरा के हो भने मैले जनताले जसै गरी मलाई मत दिनुभएको छ त्यो अनुसार चाहिँ मैले इमान्दार प्रयत्न गर्ने हो र कति सकेको कुरा चाहिँ पनि जनताले महसुस गर्नुहुन्छ, नसकेको कुरा पनि जनतालाई भन्ने हो। सो हामीले अहिले चाहिँ एकदमै जनउत्तरदायी राजनीति गर्नुपर्छ, जनता केन्द्रित राजनीति गर्नुपर्छ। विगत जस्तो राजनीति चाहिँ अहिले छैन। अहिले चाहिँ हामी चाहिँ डिजिटल युगमा पनि छौँ, हाम्रो संसद पनि अब डिजिटल पार्लियामेन्टको अभ्यासमा जाँदैछ। भनेपछि यो कुरा चाहिँ अब चाहिँ हामी एकदम प्रष्ट भएर जानुपर्छ र हामी आफैले आफैलाई पनि प्रश्न गर्नुपर्छ भन्नेबाट आएको कारणले गर्दाखेरि मेरो चाहिँ आफ्नो सत्कर्म र सत्प्रयास जारी छ।
1: अहिलेसम्म कति पटक बोल्नुभयो संसदमा र त्यसमा आफ्नो जिल्लाको अथवा आफ्नो मतदाता आफ्ना जो नागरिकहरू हुनुहुन्छ उहाँहरूसँग कतिको जोडिराखेको छ?
0: होइन, मेरो त एकदम प्रश्न छ। म अस्ति जनतासँग नागरिकको कुरा सुनेको दिन 10 दिन यात्रा गरेर आएको दिन पनि बिहान दाङबाट आएर 1 बजेको क्याबिनेट हाम्रो संसदमै मैले जनताको कुरा त्यसलाई राखेको छु। भन्नुपर्छ मैले शून्य समयमा उठाउने कुराहरू तपाईँले आफैले हेर्नुभयो भने पनि मैले शून्य समयमा मेरो क्षेत्रगत कुरा र जनताको मूलभूत समस्याको विषय नै मैले उठाउँछु। त्यहाँ चाहिँ म सत्ता पक्षको सांसद भएर उठाउँदैन, त्यहाँ जनताको ठ्याक्कै आवाजको हिसाबले उठाउँछु। र विधेयकमाथिको सैद्धान्तिक छलफलहरू बोल्दाखेरि चाहिँ अब सिद्धान्त तह कुरा गर्दाखेरि चाहिँ विधेयकसँग जहाँ चाहिँ जनतासँग प्रत्यक्ष जोडिन्छ र मेरो आफ्नो पनि एउटा क्षेत्रगत एउटा विशेषता भएको विधेयकहरूमा चाहिँ अझै म मेन ढंगले काम गर्छु र त्यस सँगसँगै मैले संशोधन कतिपय चाहिँ हामी सदनमा सबै कुरा बोल्न नभएको कुरा र परिवर्तन गर्नुपर्ने कुरा चाहिँ विधेयक मार्फत चाहिँ मैले संशोधन राखिरहेको छु। भनेपछि मेरो भूमिका चाहिँ मैले आफ्नो दायरालाई जति सक्यो मैले संसदीय अभ्यासको रूपमा चाहिँ लगेको छु। जनताको मुद्दा त मलाई लाग्दैन, मलाई धेरै साथीले भन्नुहुन्छ तपाईँले जुनसुकै कुरा आयो भने घुमी फेरि चाहिँ रुमजाटार भने जस्तो तपाईँले दाङ तिन त नछोड्ने हुनुभयो, तपाईँ सांसदीय दाङको रहेछ भन्ने थाहा हुन्छ पनि भन्नुहुन्छ। हो नि, मेरो जनताले दाङ तिनबाट मलाई पठाउनु भएको छ, म दाङ तिनको प्रतिनिधि हो। त्यस कारण जनताको समस्या चाहिँ मैले बोल्नुपर्छ, तर कानून बनाउने कुरामा चाहिँ मैले देशलाई केन्द्रमा राखेर हेर्छु। त्यस कारणले मेरो फरक छ। क्षेत्रगत कुरा हेर्दाखेरि म दाङ तिन र त्यसपछि दाङलाई हेर्छु भने कानून निर्माणको पर्सपेक्टिभबाट गयो भने हाम्रो देशलाई चाहिँ कहाँनिर फाइदा गर्न सक्छ।
1: सांसदको रूपमा जितेर आउँदाखेरि चाहिँ क्षेत्र नम्बर तीनका नागरिकले भोट हाल्नुभयो होइन? अब तपाईँले युवाको एउटा नेतृत्व युवाको लागि अथवा युवा अधिकारको लागि पनि तपाईँले थुप्रै संरचनात्मक त्यो निर्माणको लागि व्यवस्थापनको लागि पनि काम गर्नुभयो। समग्र युवाले चाहिँ तपाईँबाट के कुराको अपेक्षा गर्ने?
0: अब यस्तो हुनसक्छ, एउटा चाहिँ मैले पनि निर्वाचनको बेला उठाथेँ, हामी सम्मानजनक रोजगारीको कुरा उद्यमशीलताको कुरा चाहिँ आफ्नै मुलुकमा, किनभने जति हामीसँग 40 लाख 50 लाख भनेर हामीले डाटामा कुरा गर्दाखेरि पनि त्यो नेपाली युवाहरू चाहिँ मुलुक छोडेर बाहिरिनु भएको छ। मेरै उमेर समूहको थुप्रै युवा साथीहरू हुनुहुन्छ, उहाँहरूले रहर त बाध्य जानुभएको होइन, उहाँहरूलाई बाध्यता छ, उहाँहरूलाई परिवार चलाउनु छ, आफ्नो बुवा आमाहरूलाईको अनुहारमा पनि अलिकति खुसी या बुढेसकालमा केही उपचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भनेर उहाँहरू जानुभएको छ। र फर्केर आएपछि के गर्ने त फेरि पनि अन्यलता छ भने अब चाहिँ हामीले त्यो जाने कुरालाई पनि बिस्तारै चाहिँ नेपालमा अवसर सिर्जना गरिदियो भने जाने कुरा पनि घट्छ। र अर्को फर्केर आएको युवाहरूलाई पनि हामीले केही राज्यले चाहिँ सिड मनी दिन सक्यो, उहाँको दक्षता अनुसार उहाँहरूको उहाँहरूले पनि अलिकति उहाँहरूको बिजनेस प्लान अनुसार राज्यले चाहिँ सपोर्ट गर्न सक्यो भने बिस्तारै उहाँहरू चाहिँ सेल्फ इम्प्लोयड हुँदै जानुहुन्छ या उहाँहरूले चाहिँ उद्यमशीलताको एउटा आयाम जोड्दै जानुहुन्छ। त्यसैले गर्दाखेरि के हुन्छ भने त्यो मुद्दा मेरो चाहिँ प्रायोरिटी नै म के अरे यो रोजगार ब्याङ्क सिर्जना गरौं, हामीले चाहिँ सबै कोषहरू अहिले छरिरहेका छन् त्यो कोषहरूलाई एकीकृत गरौं, त्यहाँबाट कम्तीमा चाहिँ उत्पादनशील क्षेत्रमा चाहिँ त्यसको लगानी गरौं, त्यसको पनि त्यसले चाहिँ भोलि प्रतिफल पनि धेरै दिन्छ, धेरै मान्छेले यही रोजगारी पाउँछन्, रोजगारी पाउनु मात्रै होइन राष्ट्रिय आयमा त्यसले चाहिँ बढोत्तरी दिन्छ भने हामी त अहिले यसरी हेर्दाखेरि त राज्यसँग त पैसा हामीसँग कम छ नि त, त्यस कारण त्यसलाई बढाउनलाई हामीले धेरै हिसाबले काम गर्नुपर्नेछ।
1: जस्तो यो रोजगारी बढाउने विषय समग्र यो प्रधानमन्त्रीले अलिक बढ़ी सोच्नु पर्ने हो कि अथवा सम्बन्धित मन्त्रालय मन्त्रीले बढ़ी सोच्नु पर्ने हो कि अथवा सांसद सबै सांसदले एक एक प्रकारको लयमा यो चाहिन्छ यो गर्नुपर्छ भन्दाखेरि साँच्चीकै हामीले भनेको जस्तो चाहिँ व्यवस्था हुने हो के पाउनुभयो तपाईँले चाहिँ?
0: अब यसमा हुन त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र त्यस अनुसारको क्याबिनेट अब मन्त्रीहरू त मन्त्रालयहरू छन् युवा श्रम रोजगार मन्त्रालय भने जस्तो अब सेक्टरल मन्त्रालयहरू पनि छन् तर सबैको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुहुन्छ सो त्यो भएको कारणले गर्दाखेरि मूल नेतृत्वमा चाहिँ प्रधानमन्त्रीको भयो तर सँगसँगै क्षेत्रगत मन्त्रालयहरूले पनि अलि बढी काम गरिदिनुपर्ने हुन्छ र अर्को हामीले विगतबाट पनि सिक्नुपर्ने कुरा चाहिँ के छ भने हामीले कोरिया र हाम्रो डेभलपमेन्टको कुनै समय हेर्दाखेरि हामी सँगसँगै जस्तो थियौँ तर आज फर्केर जाँदाखेरि चाहिँ हामीले कति रोजगारीको एउटा राम्रो गन्तव्य चाहिँ कोरिया भइरहेछ भने उनीहरूले कुन कुन पोलिसीहरू एडप्ट गरेका थियो त जसले चाहिँ आजको दिनको नेपाल र कोरिया बीचको तुलना गर्दाखेरि पनि हामीले ए त्यस्तो पनि थियो र भन्नुपर्ने एउटा कथा जस्तो तर त्यो 50-70 वर्षको इतिहास हो धेरै लामो त छैन भनेपछि त्यो भएर अब हामीले त्यो बन्नुपर्ने किनभने उद्यमशीलता रोजगारी भने आजको भोलि त हुने होइन नि त्यसका लागि हामीले लिने नीति त्यसको लागि गर्नुपर्ने कार्यक्रम र त्यसको लागि वातावरण लगानी मैत्री वातावरण चाहिँ हामीले सिर्जना गर्न सक्नुपर्छ र हामी युवाहरूमा पनि मैले के एउटा सन्देश भन्न चाहन्छु भने हामीले पनि काम गर्ने एउटा सोच राख्नु पर्यो हामीले जुनसुकै काम गर्दै गर्दै गयौँ भने त्यसले परिणाम राम्रो दिन सक्छ त्यसैले कतिपय चाहिँ हामीले बाहिर गएपछि मात्रै लाभ हुने कुरा होइन देशमै गरेको आफ्नो उद्यम व्यवसायलाई पनि कसरी इनोभेटिभ गर्न सकिन्छ भन्ने भने नेपालको आइटीमा काम गर्ने युवाहरूले त अलि इन्टरनेसनली पनि राम्रो गरिराख्नु भएको छ नि त सो अलिकति क्रिएटिभली सोच्यो भने चाहिँ सम्भावना हामी कहाँ पनि छ तर त्यसको म्यानेजमेन्ट र नीतिगत कुरामा चाहिँ सरकारले पनि र सदनले पनि किनभने फेरि सरकार भए पनि कानूनहरू बनाउने कुरामा सरकारैबाट आउने हो प्रस्ताव भएर अनि त्यसमा मात्रै हामी संसदमा छलफल गर्ने हो र अब हामीले गैर सरकारी विधेयक त हामीले ल्याउन मिल्छ त्यो गर्दाखेरि चाहिँ भएको विधेयकहरू मध्येकोलाई चाहिँ संशोधन सरकारले ल्याएर हुने हो भने गैर सरकारी विधेयक चाहिँ नभएको कुनै यदि हाम्रोमा उत्पत्ति भएको छैन भने नयाँ विधेयकहरू ल्याउने हो त्यसमा त हामी सांसदहरूले पनि केही न केही काम गरिरहेछौँ केही न केही पक्कै नतिजा होला
1: अनि तपाईँले तीनबाट जितेर आउँदै गर्दाखेरि तपाईँका प्रतिस्पर्धी अथवा अरू राजनीतिक दल नेताहरू उनीहरूको सहभागिता चुनावको बेलाको त्यो बिर्सिसक्नु
0: म बिर्सेकै छैन मैले जुन बेला तपाईँ मैले धेरै नागरिकलाई पनि भन्थे जनताको प्रतिनिधि भइसके पछाडि जनप्रतिनिधिले गर्नुपर्ने कुरामा चाहिँ म क्लियर छु
1: भनेको हरेका तपाईँले जसलाई पराजित गर्नुभयो उहाँहरू पनि सम्पर्क उहाँहरूको मुद्दा पनि आइरहेको
0: छ मैले त तपाईँको मेरो निर्वाचन पश्चात चाहिँ एउटा सार्वजनिक मञ्चबाटै के भनेको छु भने तपाईँहरूको पनि उपयुक्त एजेन्डाहरू चाहिँ दिनुहोस् बाचापत्रहरू या तपाईँहरू घोषणापत्रहरू दिनुहोस् र दाङ तीन बनाउन कुरामा या समग्र दाङ बनाउने कुरामा चाहिँ दाङको सर्वाङ्गीण विकास गर्ने कुरामा चाहिँ हामी काम गरौं त्यसको लागि म सहकार्य गर्न तयार छु मैले यो बजेट बनाउने बेलामा पनि मेरै मसँग प्रतिस्पर्धामा होमिनुभएका दाईहरूसँग किनभने उहाँहरू त सिनियर हुनुहुन्थ्यो उहाँहरूलाई नै मैले आफैले भनेर तपाईँहरूको योजना के छ भनेर पनि मागेको थिएँ र केहीले पठाउनु पनि भएको थियो
1: पठाएको चाहिँ आयो कि आएन फेरि
0: त मैले पनि पठाउने हो नि त होइन कति समेटियो कति समेटिएन किन मैले नै पठाएको
1: भनेको जसले पराजित हुनु पर्यो उहाँहरूले उठाएका विषयहरू पनि बजेटमा आयो
0: अफकोर्स नि तपाईँको हामीले त काम गर्नुपर्ने विषय भने त राजनीतिक भने त फरक मुद्दामालाई राजनीति गर्ने हो विकासमा त राजनीति गर्ने नै होइन नि त्यो उहाँहरूको उद्देश्य पनि त्यहाँको नागरिकलाई सुविधा होस् भन्ने छ भने त सहकार्य गर्नु पर्यो
1: सार्वजनिक ठाउँबाट मात्रै अनुरोध गर्नुभयो कि टेलिफोन कुराकानी भेटघाट पनि हुन्छ
0: मैले किन तपाईँले प्रतिस्पर्धामा होमिनु भएका भने मेरो त सबै अग्रज दाइ हो म चाहिँ के भन्छु राजनीतिमा चाहिँ विचार फरक होला तर हामी कहाँ हाम्रो समाजको चक्र अनुसार त उहाँहरूको पनि कन्ट्रिब्युसन त केही न केही छ भने अनि मैले त्यो एक्सेप्ट गर्नु उहाँहरूको अनुभव सुन्नलाई त केही पनि बिग्रेन नि त्यो त मैले फोनमा पनि संवाद गर्छु भेटेको बेला पनि भन्छु मलाई त्यस्तो कुनै त्यो राजनीतिक आग्रह पूर्वाग्रह नै छैन र मैले धेरै पटक भनिरहेको छु हाम्रो विकास अलिकति पछाडि पर्नुको एउटा कोण चाहिँ राजनीतिक आग्रह र पूर्वाग्रहमा रहेछ त्यो चाहिँ मैले पनि महसुस गरेको छु त्यसकारण हिजो उहाँहरूले के गर्नु भन्नेतिर म जान चाहँदैन तर अब मैले के गर्ने हो भन्ने कुरा मानक स्थापित गर्न त मैले पनि त्यो अभ्यास गर्नु पर्यो नि त्यस कारणले म चाहिँ जहिले पनि विकासमा राजनीतिक नगरौँ त्यो विकासमा चाहिँ सहकार्य गरौँ चुनाव आयो भने फेरि राजनीतिक मुद्दा लगाएर जाउँ न त अनि जनताले त कुन राजनीतिक मुद्दालाई चाहिँ मन पराउनुहुन्छ मत दिनुहुन्छ त्यसलाई त 5 वर्षको म्यान्डेट दिउँ नि त राष्ट्रपतिलाई 5 वर्षको म्यान्डेट जनताले दिनुभएको छ भने चाहिँ त्यो म्यान्डेट अनुसार काम गर्न दिउँ अनि उहाँ हाम्रो कामको रिभ्यू पनि गर्दै जाउँ र पछि फेरि निर्वाचन त आउँछ नि त्यही त आवधिक निर्वाचन भने लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो नि यदि राम्रो गर्यो भने फेरि अवार्डेड भएर आउँछ, नराम्रो गरेको महसुस भयो भने फेरि जनताले चाहिँ जनता जनार्दन हो, उहाँहरूले त न्यायाधीश हो नि त, उहाँले त सेट डिसिसन गर्नुहुन्छ, त्यसमा त फरमानु पर्ने कुरै छ।
1: अब क्षेत्र नम्बर तीनका नागरिकलाई तपाईँको यो कार्यकाल भरिमा म यो यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, जसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
0: अनि मैले अब मेरो बाचा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेको थिएँ, एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत त्यो कानून सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ।
1: दोस्रो कानून चाहिँ
0: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सँगै हिसाबले गर्नुपर्ने, अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्नेछ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त, सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ होल हिसाबले हामीले चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामीले दिन सक्दैनौँ भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ, र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन, यदि अब ड्राफ्ट भएर गयो भने त प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ। यसरी चाहिँ कानूनै मैले पनि तोकेर गएको थिएँ भने अरू चाहिँ अहिले हेर्नु भने रोजगारीको कुरामा उद्यमशीलता रोजगारीको लागि कुरा थियो मेरो चाहिँ त्यतातिर पनि जोड छ, र त्यस्तो कानूनहरूमा पनि मैले थप काम गरिरहेको छु, भनेपछि एउटा कानून निर्माण को पक्षबाट जस्तै म हिजो वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा थिएँ, अब हाम्रा वातावरणीय कानूनहरूमा मेरो संशोधन या मेरो कुराहरू रहन्छ, एउटा कानून निर्माणको पार्ट। अर्को मैले उहाँहरूसँग के भनेको थिएँ भने सांसदको काम चाहिँ कानूनै बनाउने हो, तर पनि हाम्रो जस्तो विकासमा पछाडि परेको या पारिएको क्षेत्रलाई चाहिँ माथि उठाउनलाई चाहिँ मैले चाहिँ संघ प्रदेश र स्थानीय तहसँग समदूरीको सम्बन्ध बनाएर चाहिँ मैले सहजीकरण गर्छु
1: भनेको फुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
0: त्यस्तो होइन, त्यो त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु, तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, तपाईँको राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला, अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैन, प्रदेशलाई भन्दैन, पालिकालाई भन्दैन, त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि, मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा म लागिरहेको छ।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस।
0: हस्, धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकियो। आजको संवाद श्रृंखला हेलो सांसदमा दाङ क्षेत्र नम्बर तीनबाट निर्वाचित सांसद कमल सुवेदीसँग कुराकानी गर्यौं। विशेषत संसद र सांसदले नागरिकको लागि बनाएका योजनाहरू र त्यो योजना कार्यान्वयनका लागि के कस्तो अभ्यास भइराखेको छ भन्ने विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयवस्तु बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक छ बज्यो।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 3 गते शनिबार, सेप्टेम्बर 19 तारीक सन 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको अष्टमी तिथि, संविधान दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना, 13 देशका लागि राजदूत सिफारिस, विज्ञता र समावेशितामा जोड़। आज कागी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू।
1: अपर त्रिशुली 1 को सुरुङबाट थप 7 शव फेला, माटोमुनि गाडिएका शव असोज भित्रै आफन्तलाई बुझाइने, बाढ़ीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा।
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो, आन्तरिक अर्थतन्त्र भने सुस्त, दैनिक उपभोग्य वस्तु सँगै घिउ तेल तरकारी सबैभन्दा महँगो, सरकारी सेवा छोड्ने बढ़दै 3 महिनामै 418 जना कर्मचारीको राजीनामा।
1: युक्रेनमा आक्रमण शुरू गरिएता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई, अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू, भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता।
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा, फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने, अस्ट्रेलियाद्वारा जिम्बाब्वे पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, फोहोरलाई मोहर बनाउने सरकारको योजना।
1: सरकारले फोहोर मैला व्यवस्थापनलाई आमदानीको स्रोतसँगै जोड्ने गरी नयाँ कानूनी व्यवस्था प्रस्ताव गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै सरकारले फोहोरलाई पुनः प्रयोग, संशोधन, प्रशोधन गरी कच्चा पदार्थ, ऊर्जा र प्रांगारिक मलमा रूपान्तरण गर्ने योजना अघि सारेको हो। प्रस्तावित विधेयकले फोहोर संकलन, डस्टबिन व्यवस्थापन र स्थानीय स्तरको फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ। सार्वजनिक स्थानमा कुहिनी, नकुहिनी र जोखिमयुक्त फोहोर छुट्टा छुट्टै संकलन गर्न डस्टबिन राख्नुपर्ने व्यवस्था पनि गरिएको छ। फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने प्रस्ताव अघि बढ़ाइएको छ। स्थानीय तहले प्रतिस्पर्धाबाट निजी संस्था छनौट गरी फोहोर संकलन, दुवानी प्रशोधन, पुनः प्रयोग तथा विसर्जनको जिम्मा दिन सक्नेछन्। सार्वजनिक निजी साझेदारी मार्फत फोहोरबाट ऊर्जा, इन्धन, मल तथा अन्य कच्चा पदार्थ उत्पादन गर्न सकिने व्यवस्था पनि विधेयकमा छ। सरकारले फोहोरबाट उत्पादित ऊर्जाको बजार सुनिश्चित गर्ने, पुनः प्रयोग तथा पुनः चक्रण प्रयोग गर्ने, उद्योगलाई कर छूट गर्ने अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। फोहोर बैंक, रिसाइक्लिङ सेन्टर र सेकेण्डरी मार्केटलाई समेत प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ।
0: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीका कारण आमाबुबा गुमाएका बालबालिकाका लागि छुट्टै विद्यालय सञ्चालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालयमै बस्ने, खाने र पढ़ने सुविधा निशुल्क उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। विपदका कारण अभिभावक गुमाएका बालबालिकाको पढ़ाई निरन्तरता र संरक्षणका लागि यस्तो व्यवस्था गरिएको हो। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटाका अनुसार बाढ़ीका कारण आमाबुबा गुमाएका बालबालिकालाई विद्यालयमा भर्ना गरी आवश्यक सबै सुविधा उपलब्ध गराइनेछ।
3: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विद्युत नगरपालिका अन्तर्गतकै वडा नम्बर 2 अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। शुरूआत पनि भइसकेको छ। केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार इसिडीसम्मको पढाई त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढाइको सुनिश्चितता नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
1: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि अप्पर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङमा बेपत्ता मजदूर मध्ये थप 18 जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार खोज तथा उद्धारका क्रममा हिजो सुरुङ भित्रबाट 18 शव निकालिएको थियो। यसअघि 6 मजदूरको शव फेला परेको थियो। मैलुङबाट करिब 5.5 किलोमिटर उत्तर दङदुङ खोला स्थित अडिट 3 सुरुङभित्र शव भेटिएका हुन्। उद्धारमा नेपाली सेना आयोजनाका कर्मचारी खटिएका छन्। बाढ़ीका बेला सुरुङभित्र कति मजदूर थिए भन्ने एक विवरण अझै खुलेको छैन। निर्माण कम्पनीले कामदारको पूर्ण विवरण नराखेकाले शवको पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम बाँकी छ। 216 मेगावाट क्षमताको आयोजना बाढ़ीका कारण क्षतिग्रस्त भएपछि बेपत्ता मजदूरको खोजी तथा उद्धार जारी छ।
0: यसैबीच प्रहरीले असोजको अन्तिम सातादेखि बाढ़ीमा परेर मृत्यु भएका पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी शुरू गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परि मृत्यु भएका तर पहिचान हुन नसकेका 1148 जनाको शव जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। प्रहरीका अनुसार ती शवको पहिचानका लागि डीएनए परीक्षण र औठा छाप मिलाउने काम तीव्र गतिमा भइरहेको छ। हालसम्म विभिन्न प्रयोगशालाबाट 1400 भन्दा बढ़ीको डीएनए रिपोर्ट प्राप्त भइसकेको छ। पहिलो चरणमा धादिङ र चितवनमा फेला परेका शव हस्तान्तरण गर्ने गरी काम भइरहेको छ। शव पहिचानका लागि आफन्तका रगतका नमूना र मृतकका हड्डी तथा दाँतका नमूना परीक्षण भइरहेका छन्। नेपालका प्रयोगशालासँगै भारत चीन र कोरियाका विज्ञले पनि परीक्षणमा सहयोग गरिरहेका छन्। त्यस्तै करिब 300 शवबाट संकलन गरिएको औठा छाप राष्ट्रिय परिचय पत्र तथा अध्यागमन विभागको विवरणसँग मिलाउने काम पनि भइरहेको छ। प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेका अनुसार डीएनए प्रोफाइलिङ र म्याचिङ पूरा भएपछि पहिचान भएका सब सकेसम्म चाँडो आफन्तलाई बुझाइनेछ।
1: सरकारले 13 देशका लागि नयाँ राजदूत नियुक्त गर्न सिफारिश गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिश गरेको हो। यसपटक राजनैतिक भागभण्डा भन्दा पनि प्राज्ञिक विज्ञता अनुभव र समावेशितालाई प्राथमिकता दिएको सरकारले जनाएको छ। भारत चीन र अमेरिकाका लागि क्रमशः निश्चल नाथ पाण्डे कल्याण राज शर्मा र निरञ्जन थापा सिफारिश भएका छन्। बेलायतका लागि पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको नाम सिफारिश गरिएको छ। सिफारिश भएका 13 मध्ये 4 महिला छन्। सरकारका प्रवक्ता सस्मित पोखरेल
4: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत, नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन, नम्बर 3 श्री चिरञ्जङ थापा संयुक्त राज्य अमेरिका, 4 श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, 5 श्री सरू जोशी जर्मनी, 6 श्री सुरेश कुमार कर्ण इजरायल, 7 श्री प्राप्ति शेरचन स्पेन, 8 श्री जिज्ञान कुमार थापा जापान, 9 डाक्टर पदमाछी राणा ओमान, 10 श्री चुडामणि खरेल मलेसिया, 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, 12 डाक्टर मञ्चला झा श्रीलंका, 13 श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
1: अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनाईका लागि पठाइनेछ। सुनाईपछि सम्बन्धित देशबाट अग्रिम आएका राष्ट्रपतिले राष्ट्र राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ़ाइनेछ। बाँकी रिक्त रहेका देशमा भने प्रधानमन्त्री सहितको टोली संयुक्त राष्ट्र संघको महासभाबाट फर्किएपछि सिफारिश हुने बताइएको छ।
0: चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा नेपालको बाह्य अर्थतन्त्र बलियो देखिएको छ। तर आन्तरिक आर्थिक गतिविधि भने सुस्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। साउनमा रेमिट्यान्स 21.2% बढ़ेर 2.15 अर्ब रूपियाँ पुगेको छ। विदेशी मुद्रा संचिति पनि 1.2% बढ़ेर 39.46 अर्ब रूपियाँ पुगेको छ। शोधानन्तर स्थिति 90.34 अर्ब रूपियाँ बचतमा छ। तर निजी क्षेत्रमा जाने कर्जा एक महिनामा 0.4% मात्रै बढ़ेको छ। बैंकको ब्याजदर घटे पनि कर्जाको माग अपेक्षा अनुसार बढ़न नसकेको देखिएको छ। यसैबीच साउनमा वस्तु आयात 31% बढ़ेर 1.87 अर्ब रूपियाँ पुगेको छ भने निर्यात 61.7% बढ़ेर 38.70 करोड़ रूपियाँ पुगेको छ। अर्थात निर्यात भन्दा आयात करिब 5 गुणा बढ़ी छ। अर्कोतर्फ महँगी पनि बढ़ेको छ। साउनमा वार्षिक मुद्रास्फीति 5.96% प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा 1.68% मात्रै रहेको थियो। यसरी हेर्दा रेमिट्यान्स र विदेशी मुद्रा संचितका कारण नेपालको बाह्य क्षेत्र सहज देखिए पनि महँगी बढ़नु र निजी क्षेत्रमा कर्जा विस्तार सुस्त हुनु आन्तरिक अर्थतन्त्रका लागि चुनौती बनेको अर्थविद चन्द्रमणि अधिकारीले सीआईएनसँग बताउनुभयो।
5: व्यापारीले चाहिँ मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेको छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन, त्यस कारण यता मूल्य बढ्न साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशुको सब व्यवस्थापन नभए संक्रामक रोग फैलिने जोखिम।
6: पशुपन्छीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है, कहिले ब्याक्टेरिया होला, भाइरस होला, त्यस्ता खालका जुन रोगाणुहरू छ, अथवा प्याथोजेन भन्छ हामी अंग्रेजीमा, यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने।
0: सरकारी सेवा छोड्ने बढ़दै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू, आज कागे अष्टमी पर्व मनाइदै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
0: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
10: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
10: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदैछ। कागेश्वरी महादेवको दर्शन तथा पूजा गरेमा कागको स्पर्श लगायतका दोषबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। यस अवसरमा भक्तजनले मन्दिरमा हरियो मकै चढ़ाउने प्रचलन रहेको छ। काठमाडौँको कागेश्वरी मनोहरा एक स्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष मेला लाग्ने गर्छ। मेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। मन्दिरमा 227 किलोको अष्टधातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ।
0: पछिल्लो तीन महिनामा 418 जना सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना निजामतीका अनुसार उनीहरूको राजीनामा स्वीकृत समेत भइसकेको छ। राजीनामा दिनेमा सचिव तहका दुई, सहसचिव तहका 14 र उपसचिव तहका 21 जना रहेका छन्। त्यस्तै अधिकृत तहका
1: बेलामा काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने गरेका छन्। मन्दिरमा 227 किलोको अष्टधातुबाट बनेको कागको मूर्ति मुख्य आकर्षकका रूपमा रहेको छ।

0: महीनामा राजीनामा दिने कर्मचारी मध्ये उपसचिव र अधिकृत तहका मात्रै 143 जना रहेका छन्। सरकारले नयाँ निजामती सेवा ऐन मार्फत 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेर हदका आधारमा अवकाशको व्यवस्था गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढ़ेको अनुमान गरिएको छ।
1: अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको पालो आजको कान्तिपुरको पहिलो पृष्ठमा जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बारीमा बेपत्ता शीर्षकमा डीबी बुढाले लेख्नु भएको खबर प्रकाशित छ भने आजका सबै जस्तो पत्र पत्रिकामा 4400 आवेदनबाट 13 राजदूत सिफारिश शीर्षकको खबर प्रकाशित छ। साथै प्रदेशमा पुतली गणना शीर्षकमा मनोज पौडेलले खबर लेख्नु भएको छ। पुतलीको संख्या प्रजाति र वासस्थानको विवरण संकलन गर्न विभिन्न शीर्ष स्थानमा 100 भन्दा बढ़ी गणकहरू परिचालन गरिएको छ। निरन्तर उकालो लाग्दै बजार भाउ घिउ तेल र तरकारी सबैभन्दा महँगो शीर्षकमा खबर प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाउ गत साउनमा पनि बढ़ेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाउ गत साउनमा 5.96% छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढ़ी हो। साउन 2082 औसत बजार भाउ 1.68% थियो। चालू आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत साउनको तुलनामा रेमिट्यान्स अप्रवाह 29.9% वृद्धि भएको हो भने गत आर्थिक वर्षको साउनमा 1,77,41,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। त्यस्तै प्रदेशका सबै कार्यालय भवनको बीमा गर्दै बागमती सरकार शीर्षकमा खबर छ। भित्रपृष्ठमा प्रधानमन्त्री शाहले जेएनजी सांसदलाई भनी संसदमा प्रश्न मात्रै गर्दा सरकारलाई गाह्रो भयो। शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ। यो पहिलो सेमिस्टर हो भने लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्। सुधार गर्दै अगाडि बढ़नुपर्छ प्रधानमन्त्रीको भनाईलाई प्रकाशित गरिएको छ। त्यस्तै 15 महाधिवेशनमा होमियो कांग्रेस आजबाट देशभर वडा अधिवेशन शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। वडा समितिमा 33,715 पदाधिकारी र 51,719 सदस्य चुनिँदैछन्। एउटै वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् भने क्षेत्रीय प्रतिनिधिबाटै महाधिवेशन प्रतिनिधि छानिनेछन्। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने शीर्षकमा खबर प्रकाशित छ। अन्तर जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने र बायोमेट्रिक विवरण समेत मिलेको हुनुपर्ने छ। कोशीमा 13 स्थानीय भाषा सरकारी कामकाजको हुने प्रतिवेदन पारित शीर्षकमा अर्को खबर छ भने भित्रपृष्ठमा पुँजी बजार पुनरुत्थान कार्ययोजनाको प्रभाव 6 दिनमा 115.67 अंकले बढ़्यो। नेप्से महँगी 5.5% सीमित राख्ने लक्ष्य तर साउनमै पुग्यो 5.96% शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नागरिकको पहिलो पृष्ठमा संहिता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधनको बहस शीर्षकमा ईश्वरी सुवेदीले काठमाडौँबाट लेख्नु भएको खबर छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा पनि संविधान दिवस विशेष 2083 स्थान दिइएको छ। संविधान पूर्ण कार्यान्वयन आवश्यक शीर्षकमा खबर छापिएको छ। नेपालमा संविधान जारी भएको 11 वर्ष पूरा भएको विषय उक्त खबरमा उल्लेख रहेको छ। सामन्ती निरंकुश केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीड़नको अन्त्य गर्दै 2072 असोज 3 गते संविधान सभाबाट संविधान जारी भएको हो। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीका रूपमा विकास गरेको विषय सकारात्मक पक्ष रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै आन्तरिक रोजगारी सिर्जना सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर समेत रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन आवश्यक कानून र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा सरसफाई आफ्नै भवनबाट नगरपालिकाको सेवा शीर्षकमा सर्लाहीबाट लेखिएको खबर समेत रहेको छ। सर्लाहीको हरिपूर्वा नगरपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा आएको छ। हरिपूर्वा नगरपालिका 5 हरिपूर्वा बजारमा

0: को आयुर्वेद औषधालय परिसरमा निर्मित प्रशासनिक भवनको हिजो सर्लाहीका प्रमुख जिल्लाधिकारी विजय राज सुवेदी, नगर प्रमुख विनोद कुमार शाह तेली र उप प्रमुख सुमित्रा देवी ग्वारनीले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो। त्यसै गरी जुम्लाको एउटै पालिकाका 49 जना भोटेकोसी बाढ़ीमा बेपत्ता शीर्षकमा कान्तिपुरको पहिलो पृष्ठमा खबर छापिएको छ। 4,400 आवेदकबाट 13 राजदूत सिफारिश शीर्षक अर्को खबर पनि रहेको छ भने गोर्खा पत्रको पहिलो पृष्ठमा सद्भाव बटुल्ने महत्वपूर्ण अवसर प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर रहेको छ। त्यसै गरी भित्री पृष्ठमा पहिरोले लापीलाङ वासीको उठिवा शीर्षकमा अर्को खबर समेत रहेको छ। दोलखाको कालिन्चो गाउँपालिका 5 लापीलाङमा केही वर्षदेखि वर्खायाममा निरन्तर पहिरो खस्दा धेरै परिवार विस्थापित भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी यातायात क्षेत्रको क्षति विवरण माग शीर्षकमा अर्को खबर समेत छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले सन् 2022 रूसले युक्रेनमा आक्रमण शुरू गरे यता सयौं सर्वसाधारण तथा युद्धबन्दी यौन हिंसा र आयातनाको शिकार बन्न पुगेको जनाएको छ। अभिलेखीकरण गरिएका अधिकांश घटनामा रूसी अधिकारी संलग्न रहेको राष्ट्रसंघको मानव अधिकार कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2026 अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू भएको छ। आगामी सेप्टेम्बर 3 हुने निर्वाचनले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा हुन कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ। निर्वाचन अधिकारीले मतदान प्रक्रिया सुनिश्चित र व्यवस्थित हुने पनि बताएका छन् र भारत र भूटानले ऊर्जा परियोजनाका लागि 4,000 करोड़ भारतीय रूपैयाँ को रिंग सुविधा सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता समेत जनाएका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले सेप्टेम्बर 16 18 भूटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विषयमा समेत छलफल गरेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमी फाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमी फाइनलमा स्थान बनाएको हो। तेस्रो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हराएको हो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यस अघिको स्वर्ण पदक विजेता हो। अस्ट्रेलियाले जिम्बाब्वेलाई दोस्रो ओडीआईमा पराजित गर्दै 3 खेलको श्रृंखला एक खेल अघि नै आफ्नो पक्षमा पारेको छ। हिजो भएको दोस्रो ओडीआईमा अस्ट्रेलिया 84 रनले विजयी भएको हो। यसैबीच आजदेखि एसियाली खेलकुद शुरू हुँदैछ। इमाजिन वन एसियाको नारासहित विश्व एसियाली खेलकुद एसियाड धूमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो शहर नायोगा तमतयार रहेको छ।
1: बाढ़ीमा परेर मृत्यु भएका पशुको शव व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब मरेका पशुको शव व्यवस्थापनको प्रसंग। रसुवाबाड़ी प्रभावित क्षेत्रमा मरेका पशुको शव समयमै व्यवस्थापन नगरी संक्रामक रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। बाढ़ीपछि खुला स्थानमा रहेका पशुका शव कुहिँदा वातावरण प्रदूषित हुनुका साथै मानिस र अन्य पशुमा रोग सर्न सक्ने खतरा हुने विज्ञहरूले बताएका छन्। पशुको शव व्यवस्थापन किन महत्वपूर्ण छ? हामीले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
4: पशु विभागले संकलन गरेको तथ्याङ्क अनुसार चाहिँ त्यहाँ लगभग 1500 जस्तो गाई भैंसी चाहिँ मरेको जस्तो अवस्था देखिन्छ भने करिब 3000 हारारी 2829 हारारीमा चाहिँ बाख्राहरू मरेको तथ्याङ्क गर्छ। 1600-1700 हारारीमा बंगुरहरू मरेको तथ्याङ्क छ भने अब कुखुरा चाहिँ अब फार्ममा पालिनु भएको हुनाले केही फार्महरू बगाउँदाखेरि करिब 130,000 हारारीमा पक्षीहरू चाहिँ मरेको तथ्याङ्क छ। पशु पक्षीको तीन किसिमबाट चाहिँ प्रभावित भएको देखिन्छ। एउटा त मर्ने नै भइहाल्यो, अघि मैले भन्दै गरेको संख्याहरू चाहिँ मृत्युको संख्या भयो भने, अब कतिपय मान्छे घाइते भने यस्तै गरी पशु पक्षीहरू पनि घाइते भएको अवस्थाहरू छ भने, अर्को धेरैले चर्चा नगर्ने पाटो चाहिँ यो जुन नदीको प्रवाहले गर्दाखेरि जुन संरचनाहरू भत्कियो, पुल लगाएको केही क्षेत्रहरू चाहिँ टोटली डिस्कनेक्टेड भएको छ, अनि त्यसले गर्दा त्यो पारिपट्टिको त्रिशुली पारिपट्टिको क्षेत्रमा चाहिँ यो पक्षीको ठूलो पालन छ र अरू पशु पक्षीको गाई भैँसी लगायत अरू पशुहरूको पनि त्यहाँ पालन छ। अनि त्यस्ता पशुहरूमा चाहिँ अब दाना पानीहरूको जुन बाटो छुट्यो,
5: दानाहरू
4: सप्लाई गर्ने जुन सप्लाई चेन हुन्छ, अब गाई भैँसीको सन्दर्भमा चाहिँ घाँसहरूबाट हुने भएको हुनाले अब उनीहरूको चाहिँ तुलनात्मक रूपमा सजिलो हिसाबबाट व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ भने, कुखुरा चाहिँ विशेष गरी जुन हाम्रो व्यावसायिक कुखुराहरू हुन्छ त्यहाँ ब्रोइलरको लेयर्सको यिनीहरूलाई त व्यावसायिक दानाहरू खुवाउनु पर्ने हुन्छ र त्यस्तो दानाहरूको सप्लाई चेन बिग्रिँदाखेरि एउटा त्यो समस्या, अनि अर्को चाहिँ त्यो डेरीको पनि राम्रो पकेट क्षेत्र हो त्यहाँको कतिपय गाउँहरू, र हरेक दिन दुध चाहिँ संकलन भएर दुध चाहिँ बजारमा आउनुपर्ने हुन्छ र दुध चाहिँ चिस्यान कायम राख्न सकिएन भने चाहिँ बिग्रिएर जाने हुन्छ, अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ कतिपय गाउँमा उत्तर गयामा र कतिपय ठाउँमा चाहिँ हाम्रो फिल्डमा गएको साथीहरूले प्राप्त गरेको जानकारी अनुसार चाहिँ यो डेरी भ्यालु चेन र चाहिँ पोल्ट्री भ्यालु चेन यो दुईटा चाहिँ विशेष गरी बढी प्रभावित भएको देखिन्छ। र अर्को चाहिँ यो घाइते भएको पशुहरूको साथीहरू जो फिल्डमा जानुभएको छ एकदम ठूलो संख्यामा घाइते चाहिँ देखिएको छैन, किनकि धेरै ठूलो बाढी आएको हुनाले कि बगाएर धेरै मरे कि चाहिँ बाँचेकाहरू चाहिँ अब अलिकति ऐ भने जस्तै दाना पानीको समस्या र चाहिँ यो भ्यालु चेन गरेर मार्केट चाहिँ विभिन्न जातका पशु पक्षीहरू मरेको अवस्था छ र त्यस्ता पशु पक्षीहरू केही दिनपछि जब कुहिन थाल्छन् त्यहाँ विभिन्न खालका चाहिँ रोगाणुहरू है कहिले ब्याक्टेरिया होला भाइरस होला त्यस्ता खालका जुन रोगाणुहरू छ अथवा प्याथोजेन भन्छ हामी अङ्ग्रेजीमा यस्ता खालका प्याथोजेनले चाहिँ पानीको स्रोतहरूलाई चाहिँ दूषित गर्ने र कहिले कहिले मान्छेहरू प्रत्यक्ष सम्पर्कमा हुँदाखेरि पनि र चाहिँ विशेष गरी पानीको स्रोतबाट हुन्छ बढी पानीको स्रोतलाई चाहिँ दूषित गरिदिन्छ यसले र त्यो पानी त्यहाँ मान्छेले खाँदाखेरि अनि मान्छेलाई चाहिँ विभिन्न खालका चाहिँ रोगहरू चाहिँ सर्ने सम्भावना चाहिँ हुन्छ, विशेष गरी यो झाडा पखाला जन्ने रोगहरू त्यस्तो खालको सम्भावना चाहिँ उच्च हुन्छ। त्यही भएर एकातिर मान्छेलाई सर्ने समस्या छ भने अर्को चाहिँ फेरि त्यसले पशु पक्षीलाई पनि जुन बाँचेका पशु पक्षीहरू छन् पशु पक्षीले पनि पानी खानुपर्ने हुन्छ, त्यही भएर पशु पक्षीलाई पनि यसले स्वास्थ्यमा असर गर्ने भयो। अनि अर्को केही रोगहरू पशु पक्षीका केही रोगहरू छन् जस्तो कि हामी फर एक्जाम्पल खोरेत भन्ने रोग छ एउटा, अनि त्यसै गरी चरचरे भ्याकुते भन्ने रोग छ, अनि त्यसै गरी अर्को यो विभिन्न खालको किराहरूले टोकेर सरी लम्पी स्किन जसको 2022-23 हाम्रो ठूलो
5: महामारी भयो,
4: त्यो खालको रोगहरू चाहिँ यो बाढीपछि सर्ने हुन्छ। अनि अर्को फेरि पशु पक्षीबाट मान्छेलाई सर्ने एउटा लेप्टोस्पाइरोसिस भन्ने एउटा यो ब्याक्टेरिया जीवाणुले सार्ने रोग हुन्छ, विशेष गरी संक्रमित पशुहरूको मलमूत्रबाट विशेष मूत्रबाट चाहिँ यो आउँछ र पिसाबमा चाहिँ त्यो वातावरण कन्टामिनेटेड छ भने त्यस्तोबाट मान्छेमा सरेर यो लेप्टोस्पाइरोसिस भन्ने रोग पनि पशु पक्षीबाट मान्छेमा आउँछ। यसरी हेर्दाखेरि समग्रमा मान्छेलाई पनि सर्ने कतिपय रोगहरू छन्, कतिपय चाहिँ पशु पक्षी स्वयंलाई पनि सर्छ, त्यसले गर्दाखेरि पशु पक्षीको सव्यवस्थापन चाहिँ एकदमै महत्वपूर्ण पाटो हो।
1: पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: फोहोरलाई मोहरमा बदल्ने सरकारको योजना, 13 देशका लागि राजदूत सिफारिश, विज्ञता र समावेशितामा जोड, आज कागी अष्टमी पर्व मनाइँदै कांग्रेसको वडा अधिवेशन आजदेखि शुरू।
1: अपर त्रिशुली एकको सुरुङबाट थप 7 शव फेला, वा माटो मुनि गाडिएका शव असोज भित्र आफन्तलाई बुझाइने, बारीले आमा बुवा गुमाएका बालबालिकाका लागि विदुरमा निशुल्क शिक्षा।
0: रेमिट्यान्सले बाह्य क्षेत्र बलियो, आन्तरिक अर्थतन्त्र भने सुस्त, दैनिक उपभोग्य वस्तुसँगै घिउ तेल तरकारी सबैभन्दा महँगो, सरकारी सेवा छोड्ने बढ़दै 3 महिनामै 418 जना कर्मचारीको राजीनामा।
1: युक्रेनमा आक्रमण शुरू भए यता सयौं सर्वसाधारणले यातना भोगेको राष्ट्रसंघको भनाई, अमेरिकी मध्यावधि निर्वाचनका लागि प्रत्यक्ष अग्रिम मतदान शुरू, भारत र भूटान बीच ऊर्जा परियोजनामा सम्झौता।
0: र विश्व एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा, फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्ने, अस्ट्रेलियाद्वारा जिम्बावे पराजित।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुनलाई लिएका छौं, यसलाई रवि मिश्रले बनाउनु भएको छ। झ्याप्पै शीर्षकमा यहाँ केही व्यक्तिहरू सड़कमा आन्दोलनमा उत्रिएको जस्तो देखिन्छ, प्लेकार्डमा एकजना सांसदको फोटो देखिन्छ र तल कारवाही गर भनेर लेखेको छ। एकजना सांसदको अभिव्यक्ति पछाडि केही विरोधहरू पनि भएका छन् भने आलोचना पनि भइरहेका छन् भने कसैले त्यसलाई समर्थन पनि गरिरहेका छन् र माथि यस्तो लेखिएको छ केही व्यक्तिहरू सड़कमा एकदमै रिसको आवेगमा अगाडि बढ़िरहेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ सांसद भएर मान्छे जस्तो व्यवहार देखाउने
0: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज आठौं भाग। आजको भागमा हामी रसुवा बाढ़ीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्थलको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौं।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी आठ बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा विनाशकारी बाढ़ी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढ़ीका कारण 1,57,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघीय निकाय यूएन उमनका अनुसार यो तथ्याङ्क मुख्य रूपमा रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रको हो। प्रभावित मध्ये झण्डै 43,000 महिला तथा किशोरीहरूलाई तत्काल विशेष मानवीय सहायता, खाद्यान्न, सुरक्षित खानेपानी र स्वास्थ्य सेवा आवश्यक रहेको देखिएको छ। सरकारी तथ्याङ्कले प्रभावित क्षेत्रमा 43,065 महिला र 32,021 बाल बालिका रहेको देखाएको हो। मुख्य गरी किशोरी तथा महिलाको गोपनीयता तथा उनीहरूको सुरक्षामा तत्काल सरकारले गम्भीर भएर सोच्नुपर्ने अधिकार कर्मीहरू बताउँदै आएका छन्।
1: बाढ़ी, पहिरो तथा अन्य विपदका समयमा किशोरीहरू थप जोखिममा पर्न सक्छन्। सुरक्षित आश्रयको अभाव, भीड़भाड़, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ़न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रय स्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपड़ा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौं।
2: हामीलाई चाहिँ बासी स्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटोभन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बाढ़ीले गर्दा हाम्रो पढाइ पनि भएन। हजुर, के भयो भने पढ्नुहुन्छ? राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने, त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला।
3: मम्मी बुवालाई के भन्नुहुन्छ?
2: मम्मी बुवाहरूलाई अब के भन्नु, अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्ञान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्ञान जोगियो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्ञान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, खुसी राख्ने, त्यस्तै सबै आफ्नै
3: भिडियोहरू पटक पटक आइरहन्छ नि त सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लाग्छ नराम्रो लाग्छ
4: भिडियोहरू नआएदेखि हुन्थ्यो
3: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह एक दुई वर्ष बच्चाहरू पनि आइरह पुरै बच्चाहरू यो जमिन मुनि भएको आइरहेको छ त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेको
5: छ
3: बसाइ चाहिँ कस्तो छ बसाइ अब ठिकै छ अब कहीँ नबस्नु भएर बस्न पाएँ अब गाह्रो गाह्रै
4: सुत्ने कस्तो छ व्यवस्था
3: सुत्ने हामी
4: मच्छरहरू लाग्दो रहेछ नि होइन
3: लामखुट्टेहरू लाग्छ अलिअलि अब आयुर्वेदिकभित्र बिरामीहरू हुनुहुन्छ गाह्रै छ
4: सुत्नु लाग्छ लाग्दैन सुत्नु
3: लाग्छ
4: कतिजना छ कोठामा तपाईँहरूको अब अहिले
3: कोठा भनेर छुट्टै कोठा होइन यस्तो प्याकेटमा हो सबैजना पनि धेरैजना हुनुहुन्छ हजुर
4: स्कुलको प्याकेजमा
3: होइन आयुर्वेदिक
4: ए आयो
3: हजुर
4: त्यसमा सुत्ने गराएको छ
3: त्यहाँनिर त्यस्तै त हो अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पर्यो नि त अनि रुममा सुत्नु मिलेन नि त
4: प्यासेजमा सुत्ने गराएको छ
3: सबैजना त्यही हो हजुर
4: प्यासेजमा भित्रको
3: हजुर
4: तपाईँहरू पनि
3: सबैजना
4: अनि निन्द्रा लाग्छ
3: अनि निन्द्रा त लाग्दैन के गर्नु अरू केही उपाय पनि छैन
4: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ
3: है धेरैजना हुनुहुन्छ कन्या त होइन अहिलेसम्म त
4: जस्तो अहिले सम्झ्दाखेरि जना होला भन्ने
3: हुनुहुन्छ होला अब प्यासेजमा धेरै हुन्छ लामो हुनुहुन्छ 10-20 जना 25 जना 100 जना
4: त्यस्तो सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
3: फ्यामिली मिलेर
4: लहरे हुन्छ कि अलिक फरक फरक
3: लहरे हुन्छ
4: डर लाग्छ के लाग्छ नि सेफ्टीको कुराले कि
3: अब डर त लागिहाल्छ नि अब त्यो चोरहरू आएर भन्ने सुनिरह डर त लाग्छ
4: अनि तपाईँलाई चाहिने अब त्यो सामानहरू दिनुभएको छ
3: सामानहरू त अहिलेसम्म पाइरहेको छ
4: तपाईँ के चाहिँ भयो के चाहिँ मन परेको छैन अलिक व्यवस्थित छैन अलिक यो चाहिँ राम्रो भयो त्यो भन्ने जस्तो
3: यस्तो त बस्ने ठाउँ मात्रै हो बस्ने ठाउँ छैन अब अरू लुगाहरू खानेकुराहरू बिरहनु भएको छ नि त अब बस्ने ठाउँ चाहिँ अलि राम्रो भइदिए
4: सेपरेट भयो भने चाहिँ
0: मुख्य गरी विपद र द्वन्द्वमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ बाढ़ी प्रभावित क्षेत्रमा बाल विवाह यौन हिंसा दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ़न सक्ने भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्वपूर्ण पाटो मानिन्छ कैयौंले परिवार गुमाएका छन् कैयौंको भविष्य नै अधुरो भएको छ भने कैयौंले आफ्ना साथीभाइहरू गुमाएका छन् यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्वपूर्ण मानिन्छ मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका
6: छौं पोस्टमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू हुन सक्छ तपाईँको अब बिस्तारी यो एङ्सियसनेसहरू बढ्दै गयो भने भोलि दिन एङ्जाइटीमा परिवर्तन हुनसक्छ अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन या लस्ट देयर होम्स यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलि दिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ चान्स लाइक टु हाई सो यो मेजर पार्ट भयो यो सँगसँगै भोलि दिनमा अब अरू पनि कुराहरू चाहिँ थपिन सक्छ सो अहिलेलाई चाहिँ यति भनौँ यो पार्टमा चाहिँ
7: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ
6: ओके यो पनि चुनौतीको कुरा हो जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सहरू हुन्छ होइन जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ 4 दिनदेखि सुत्न सक्नु भएको छैन 1 घन्टा जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुनसक्छ यो प्रब्लम्सहरू सो उहाँलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ नि एउटा उहाँलाई चाहिँ इमोसन रेगुलेसन गर्न सक्नु पर्यो मेजरली. उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन. सो उहाँ अहिले कहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ. बिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन कि.
5: सो
6: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँसपास कपास हो मेजर प्राइमेरी. सो एउटा वान स्टार्टिङ भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ. सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ. सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइकोसोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्किन्छ. अब हाम्रो बायो साइकोसोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा. सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो. र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले पनि निभाउनु पर्छ.
7: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ.
6: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो डिएसएम 5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक म्यानुअल भन्छौँ त्यसलाई. त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ, र मोर इन्टु चाहिँ आइसिडी भन्छ है, इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ. सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छन् र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ डिएसएमको पोर्सनमा हुन्छ. सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली चाहिँ त्यहाँ ट्रेसिङ पनि छ. सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ टोक्न मिल्छ. तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँले दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन, तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक बियोन्ड गयो होइन, तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाले, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्टमा भयो भने चाहिँ त्यस पछाडि डेनिटिस्टिक हेल्थ हेल्थमा चाहिँ सबै आउँछ नि. साइकोलोजिस्ट
7: भनेको दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो. यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
6: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन, जस्तो म पनि अब यो प्रब्लममा परेँ मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ. सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या. सो एउटालाई कसैलाई चाहिँ सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई सानो कुराले पनि गाह्रो पार्छ भने कतिलाई त्यसले फरक पर्दैन. सो उसले कोपिङ मेकानिजम कसैलाई रेजिलियन्स भनौँ न. सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्सको पार्टमा हुन्छ, त्यो पनि एउटा मेजर पार्ट हो.
7: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाढीपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ.
6: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर एउटा मेजरले चाहिँ, कहिले काहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुन सक्छ. सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ. जस्तो अब निन्द्र लागेको छैन, कति दिनदेखि लागेको छैन होइन, कति दिन भयो, गाह्रो भएको छ कि छैन. जस्तो अघि म माथि गाथेँ आयुर्वेदिक अस्पतालमा पनि जहाँ डक्टर्सहरू पनि हुँदो रहेछ. सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिले नै खाइ पनि रहनु भएको रहेछ दबाईहरू होइन, तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको होइन. सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ होइन, तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पार्यो. तपाईँको यो प्याटर्न भर्दै गयो भने चाहिँ त्यो भर्मिबिलिटी तपाईँले उहाँलाई मान्छेले हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ होइन. देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे. सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला, बडीमा कन्ट्रोल हुँदैन होला होइन, तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला. सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ.
1: रसुवामा आएको विनाशकारी बाढ़ीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो. कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ. तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढ़ी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्। उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ. बाढ़ीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ. त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपड़ा, पौष्टिक आहार आदि। बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौं।
2: नानीको साथमा गाह्रो त छ होइन, नआउँछ होइन, मच्छरले टोक्ने
4: छैन
2: माथि खाटमा त्यहाँ गर्मी हुन्छ, म त सुत्ने छु, मेरो नानी सुत्दिन रातै भयो, रोको रोइ गर्छ। खाट होइन त्यो त्यो यो त स्कुल हो नि त, स्कुलको ऱ्याक हो त्यो। त्यो पनि त्यहाँ खाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खासमा। अब 3 महिनाको भने त सुत्केरी नै हो नि,
4: 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी,
2: नानीले 2000 सुत्केरी भनिन्छ होइन। अहिले त अब
4: 3 महिनाको सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ नि त। खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त,
2: भनिन्छ छैन के। अगाडि पनि नानीलाई जन्टिस भयो, जन्मिने बित्तिकै केही नि गरेन, आमाले बार्नु पर्छ अरे भनियो, केही गर्नै पाइएन। अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या, त्यो टाकाहरू दुख्ने। नर्मल त नर्मल हो,
4: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो,
2: यो पल्साले अस्ति बाँध्नु भएको थियो त्यही हो, रातमै हो अस्ति पल्साले बाँध्नु भएको थियो। अनि त्यही नै उनी एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो दहना चाहिँ मैले नानीलाई सुताउनै पाएन भनेर मागेको थिएँ।
4: ए दसना पनि आइपुगेको, आजदेखि दसनामा सुत्ने,
2: अस्तिदेखि सुताएको हो नानीलाई,
4: ए दसनामै सुत्थेन
2: पल्साले बाँडेदेखि।
4: खानपान चाहिँ कस्तो छ नि?
2: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खानु, त्यही नै हो।
4: पोषण पोसिलो आफ्नो जिउलाई पुगे जस्तो लाग्छ?
2: अझै नपुगे पनि अब समय सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ, हुन त हुनुहुन्छ अलिक धेरै महिना
4: भनेपछि। खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै, तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
2: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बानीहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिर खाने, अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर त्यो दुध र अनि त्यो फर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध खानिदिइरहेको छु। मेरो दुध चाहिँ पुगियो होइन,
4: पहिला चाहिँ आउँथ्यो,
2: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त्यो मामाको छोरालाई हालिदिन्थ्यो दुध थियो, अनि नानी नहाइकन मामा छोराहरूलाई दिन्थ्यो, खेर जान्थ्यो मेरो दुध। अहिलेको समयमा चाहिँ छैन, नानीलाई पुगिरहेको होइन, त्यो खाना नभएर।
4: कति टाइम खानुहुन्छ?
2: म चाहिँ बिहान खाना दिनुहुन्छ अनि बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ, अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई। अब मलाई त्यो चाहिँ थाहा भएन, तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त, अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छ, अब त्यही नानी त मरेर।
4: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो गरेर साँझ कम्तीमा पनि 4 पटक खानुपर्छ, अहिले चाहिँ 2 पटक खाइरहनु भएको छ तपाईँले। अनि भोक लाग्दैन बिचबिचमा?
2: लाग्दैन,
4: साँच्चो कुरा भन्नु न, उहाँलाई त भन्नुहुन्छ नि, तपाईँलाई तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
2: तपाईँलाई
4: लागेको कुरा त तपाईँ
2: लाग्छ, त्यो बिस्कुटहरू खान्छ,
4: बिस्कुटहरू झोलिलो पोस्ट अलिक हुन्छ नि, त्यस्तो खानुपर्छ भन्छ, दुधहरू
2: केही पनि छ
4: यहाँनिर त एकदमै अब भनेअनुसार नै राम्रो व्यवस्थापन गरिएको छ, गरेको छौँ भन्दै हुनुहुन्थ्यो। एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्ने पनि लाग्यो अरे।
2: अब त्यही हो, सबैले खानु भएकै खाना खाइरहेको छु, अब छुट्टी आछ कि छैन त्यो मलाई थाहा भएन, त्यही हो सबैले दिएको खानाहरू खाइरहेको छु।
4: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको यो समयमा चाहिँ मलाई अलिक हुन्छ नि अब सुत्केरी अब घरमै पनि त सुत्केरीलाई अलिक विशेष खानपान हुन्छ सुत्केरीले खाने छुट्टै हुन्छ छुट्टै पाक्छ भान्सामा नि अनि यहाँ त अब यत्रोजना 400 जनालाई पकाएको जे खाना त्यही खाइरहनु भएको छ
2: मलाई त कस्तो लाग्दैन अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन आफ्नो ज्यानलाई अनि फेरि त्यहाँ पाथि नानीलाई दुधबाट जान्छ भन्छन् सबैले है अनि नानीलाई असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन अनि टाढा अब दिए हुन्छ जस्तो लाग्छ अनि फेरि एक मान्छे कस्तो लाग्छ भने यत्रो जानमा म एक्लैलाई के छुट्टै बनाउनु लानु जस्तो पनि लाग्छ क्या अनि के भन्नु जस्तो पनि लाग्छ भनेको त छैन अहिलेसम्म
4: भन्नु भएको छैन मलाई भोक लाग्छ भोक लाग्यो भनेर त पाइन्छ होला नि
2: अब कसलाई गएर भन्नु अप्ठ्यारो लाग्छ अनि कसलाई गएर भन्नु त्यही बिहान बेलुका खाना दिन्छ नि दिउँसो त्यही मम्मीलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छु
4: बिस्कुट चाउचाउ पहिला घर याद
2: पहिला त म 1 महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो त्यही सादा खान्थेँ अनि फेरि म माइती पनि आएको थिइनँ अनि उतै बस्थेँ खासै त्यही 3-4 टाइम चाहिँ खान्थेँ म जब माइती आएँ नि 1 महिनापछि त्यसपछि मैले 6 टाइम चाहिँ खान्थेँ क्या मलाई मम्मीले कराई लाई नै खुवाउनुहुन्थ्यो कराई गरे पनि अब
4: अहिले
2: कस्तो कराउनु हुन्छ खाएन भने नि कराई कराई नै खुवाउनुहुन्थ्यो क्या रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ
4: कति छिटो छिटो भोक लाग्छ भन्छ
2: एकचोटि खाएपछि नानीले दुध खायो भने भोक लाग्ने कि नानीहरूले नि एकचोटि दुध खाएर पिसकेपछि फेरि भोक लाग्छ नि उनीहरूलाई त्यस्तै हुन्छ क्या हामीलाई पनि नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ
4: ज्यानहरू दुख्ने अब सुत्केरी ज्यान ए
2: कस्तो दुख्छ के भन्नु म त बेल्ट लाएर बसिरहेको ठाडो बस्नै सक्दिनँ यसरी बेल्ट बाँधेर बसिरहेको कम्मर दुख्छ कस्तो धेरै ज्यानहरू
4: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरीहरू त
2: छैन त्यस्तो
4: अब त्यस्तै विषम परिस्थितिमा छ विषम अवस्थामा छौँ ठ्याक्कै घरको जस्तो त नहोला तर गर्नै पर्ने चिजहरू हुन्छ नि
2: गर्नै पनि हुन्छ अब यहाँ सबैजना अलगै छन् म एउटा के त्यसरी
4: कतिजना सोध्नुहुन्छ यो कोठामा कतिजना हुनुहुन्छ
2: यहाँ 3 जना अनि नानीले सुझ्दा 6 जना 3, 9, 10, 11, 12, 13, 14 जना सुत्छ
4: 14 जना साथी दुःख दिन्छ कि दिनु नानी
2: नानीले दिन्छ नि रुन्छ उठ्छ
4: खान पुग्दैन होला
2: खाना पुगेको दिन दुध पुगेको दिन त फेरि उठ्दैनन् त्यही भोक खाना उठ्छ नि त्यति हो अनि त्यही दुध निधारै दुध खाने दुध नपुगेको दिन चाहिँ बस्नु पर्दैन त्यो सुतुम्ला भन्नै पर्दैन
4: रातभरि सुत्नु दिन्न अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ हुन्छ नि यस्तो खालको
2: सुत्केरीले खाना दिने खानाहरू अब धेरैजना पनि होइन नि त थोरैजनालाई त थोरै भयो नि पुग्छ नि त हो कि नभन्नु न अनि अब त्यो 4 टाइम 5 टाइमै नसके नि 3 टाइम त दियो हुन्थ्यो जस्तो लाग्छ अनि अब यो अरूले खाने तरकारीहरूमा गुलभेडाहरू सबै हालेको हुन्छ नि त त्यस्तोले नानीलाई पेट दुख्छ भन्छन् है अनि त्यस्तोहरू भन्दा पनि
4: स्वास्थ्यलाई असर नगर्ने खालको खाएको भएदेखि हुन्थ्यो खाँदा पनि धुक्छु गर्दै खानुहुन्छ होला त्यसो भए त
2: अब के गर्ने त अब खानु नि परेको छ नानीलाई गाह्रो होला नि पिर छ त्यही त हो
0: विपद सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन त्यसैले रसुवाको बाढीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ
1: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ यसका लागि हाम्रो इमेल ठेगाना साझाखबर@gmail.com आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि लेख्न सक्नुहुनेछ
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी पनि विदा हुन्छौ नमस्कार।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
0: दिदी बहिनी,
2: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी,
1: हामी गर्न सक्छौ,
0: हामी गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संविधान कार्यान्वयनको 11 वर्ष पूरा, संशोधनमा अझै सकस, संविधानको भावना र अक्षरप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दावी।
0: आन्तरिक असन्तुष्टिका बीच 35 जिल्लामा कंग्रेसको वडा अधिवेशन शुरू, बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा पर्सी मात्रै शुरू हुने।
1: तीन दिने भारत भ्रमण सकिएर अर्थमन्त्री वागले स्वदेश फर्किँदै भारतीय उद्योगीहरूलाई नेपालमा लगानी गर्न आह्वान।
0: ग्रीनल्याण्ड सुरक्षा सम्झौतामा अमेरिका र डेनमार्कद्वारा सहमति, ट्रम्पद्वारा तीन संचार माध्यम व्हाइट हाउसबाट प्रतिबन्धित।
1: र बीसौं एसियाडमा आज जापानको नायोगा र आइचीमा शुरू हुँदै पदकको खडेरी तोड्ने लक्ष्यसहित 135 नेपाली खेलाड़ी सहभागी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ।
3: नमस्कार।
2: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संहिता सहित नेपालको संविधान 2072 घोषणा भएको आज 11 वर्ष पूरा भएर 12 वर्ष लागेको छ। 2072 असोज 3 गते संविधान सभाबाट राष्ट्रपति रामवरण यादवले नेपालको संविधान घोषणा गर्नुभएको थियो। त्यसै दिनको सम्झनामा सरकारले आज काठमाडौँको सैनिक मंच टुणीखेलमा विशेष समारोह गरी राष्ट्रिय दिवस मनाएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री वारेन्द्र शाहसहित मन्त्री, संवैधानिक निकायका पदाधिकारीहरू उपस्थित भएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। संविधानले जनतासँग गरेका वाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको उहाँको भनाइ छ। संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमान्दार नभए त्यो केवल कागजमा मात्रै सीमित हुने उहाँको भनाइ छ। देशलाई रूपान्तरण गर्न अब पुरानै परिपाटीमा नचल्ने प्रधानमन्त्री शाहले बताउनुभयो। 35 भाग 308 धारा र 9 अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायत पक्षलाई आत्मसात गरेको छ। तर यो 11 वर्षमा समेत संविधान कार्यान्वयनको सन्दर्भमा कैयन प्रश्नहरू उठेका छन्।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाबदेही प्रशासन आजको आवश्यकता रहेको बताउनु भएको छ। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ सभ्य र जवाबदेही प्रशासन वर्तमान आवश्यकता रहेको बताउनुभयो। संविधानको पूर्ण कार्यान्वयन नै राष्ट्रिय संकल्प हुनुपर्ने बताउँदै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। यस्तै पूर्व प्रधानमन्त्री संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड़ दिएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनीहरूले संविधानका पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औल्याएका छन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो। संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दी जस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण उहाँले वक्तव्य मार्फत गर्नुभएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि विधानसभाबाट जारी संविधानका उपलब्धीलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनु भएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु राष्ट्रिय लक्ष्य संवैधानिक मार्गचित्र भएको बताउनुभयो।
0: 15 महाधिवेशन अन्तर्गत नेपाली कंग्रेसको वडा अधिवेशन शुरू भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार आज 35 जिल्लाका वडामा अधिवेशन भइरहेको छ। बाँकी जिल्लामा भने भोलि शुरू हुनेछ। काठमाडौँ उपत्यका तथा आसपासका दोलखा, रामेछाप, काभ्रे, पलाञ्चोक, सिन्धुपाल्चोकमा पनि आजै उडा अधिवेशन भइरहेको छ। पाँचथर, झापा, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, मोरङमा आज उडा अधिवेशन हुँदैछ। गण्डकी प्रदेशका सबै जिल्लामा यसै दिन उडा अधिवेशन हुने उहाँले जानकारी दिनुभयो। कर्णालीका रूकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख र सुर्खेत, सुदूरपश्चिम प्रदेशका अछाम, दार्चुला, बैतडी र कैलालीमा पनि आजै उडा अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशका गुल्मी र नवलपरासी, बाँकेमा भने आज र भोलि दुई दिन गरेर उडा अधिवेशन हुनेछ। मध्य प्रदेश लगायतका तराईका जिल्लाहरूमा विश्वकर्मा पूजालाई पर्वका रूपमा मनाइने भएकाले आइतबारबाट उडा अधिवेशन शुरू हुने भएको हो। त्यस्तै बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा असोज 7 गते उडा अधिवेशन हुनेछ भने धादिङमा असोज 5 गते उडा अधिवेशन हुनेछ। मंगसिरमा समानान्तरमा अधिवेशन घोषणा गरेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने उडा अधिवेशनमा सहभागी भएको छैन। यद्यपि देउवा पक्ष धेरै नेता सानेपा पुगेर प्रवेश गरिसकेका छन्। सानेपा पुगेर गाउँ गइसकेका छन्। संस्थापन पक्ष असोज 16 19 गतेलाई तोकिएको समयमै 15 महाधिवेशन सम्पन्न गर्ने गरी उडा अधिवेशनमा होमिएको हो।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास सफल नहुने बताउनु भएको छ। संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र 10 महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताउनुभयो। महाभारतमा जटिल अवस्थामा भीष्म पितामह ढलेको प्रसंग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताउनुभयो। उहाँले आफू 6 एमालेमा रहेको बताउँदै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताउनुभयो। अध्यक्ष र महासचिव समेत फरक फरक कोणमा गएको भन्ने समाचारहरू झुटो भएको उहाँको दावी थियो। ओलीले असोज 6 र 7 बस्ने केन्द्रीय समिति बैठकपछि पार्टी एकता र आगामी कामको संकल्प सहित बाहिरिने बताउनु भएको छ।
0: धनुषाको छेरेश्वरनाथ नगरपालिका 1 388 परिवारले नापनक्सा सम्पन्न भएको 7 जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन्। साविक रमदैया भवाडी गाविसका वडा नम्बर 2, 3, 4, 6, 7 र 8 का ती परिवारको जग्गाको नाप नक्सा विक्रम सम्मत 2074 सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसक्दा पूर्जा वितरण हुन सकेको थिएन। छेरेश्वरनाथ नगरपालिकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख सुखदेव यादवले जग्गाधनीलाई प्रमाण पूर्जा वितरण गर्नुभयो। नापनक्सा सम्पन्न भइसकेका नगरपालिका 2 242 परिवारलाई भोलि जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने तयारी रहेको नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले जानकारी दिनुभयो। यसअघि भदौ 29 हंसपुर नगरपालिका 5, साविक सुगानिकास गाविस 3 365 परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको थियो।
1: 3 भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डाक्टर सोनी मुवागले आज स्वदेश फर्कदै हुनुहुन्छ। त्यसअघि आजै दिल्लीमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ। बिहान 9:30 भारतीय उद्योग परिसंघ सीआईआईले उद्योगीहरूसँग राउण्ड टेबलको कार्यक्रममा सहभागी हुनुभएको छ। त्यस क्रममा वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी र व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताउनुभयो। समारोहलाई सम्बोधन गर्दै वाग्लेले नेपालमा उदयमान लगानीका अवसरमाथि प्रकाश पार्दै देशको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीहरूलाई आमन्त्रण गर्नुभयो। अर्थमन्त्री वाग्लेले वार्षिक बजेट, कर सुधार र लगानीकर्ता मैत्री नीतिगत पहलहरू मार्फत नेपाल सरकारले हालै चालेका कदमहरू व्यावसायिक वातावरण सुधार गर्न, लगानीका बाधाहरू हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको स्पष्ट पार्नुभयो। वाग्ले आज दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गरेको अर्थनीतिबारे प्रागिक छलफलमा सहभागी हुनुहुनेछ। त्यो कार्यक्रम सकाएर उहाँ आजै दिउँसो 4 स्वदेश फर्कने कार्यक्रम छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सिरामा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ, एकजना साइकल यात्री घाइते भएका छन्। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नरा गाउँपालिका 3 रोजी मेडिकल नजिक आज बिहान गोल बजारबाट मिर्सियातर्फ जाँदै गरेको 4 ख 85 04 नम्बरको ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट नरा गाउँपालिका 3 करिब 50 रामप्रीत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा सोही स्थानका करिब 45 राजा तुल अन्सारी घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। अन्सारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका 9 करिब 25 कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र डेनमार्क बीच ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको सुरक्षामा अमेरिकालाई स्थायी नियन्त्रण प्राप्त हुने दावी गर्नुभएको छ। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले भने सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा साझा सुरक्षा बलियो बनाउने बताउनु भएको छ। सम्झौताले डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डका जनताको आत्मनिर्णयको अधिकारलाई मान्यता दिने उहाँको भनाई छ। सम्झौता आगामी साता संयुक्त राष्ट्रसंघको महासभामा हस्ताक्षर हुने र त्यसपछि संसदीय प्रक्रिया पूरा गर्नुपर्नेछ। सम्झौताको पूर्णपाठ भने सार्वजनिक गरिएको छैन। यसैबीच ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले ती संचार माध्यमले आफ्नो प्रशासनबारे बारम्बार झूठा वा काल्पनिक समाचार प्रकाशन गर्ने गरेको आरोप लगाउनुभयो, तर कुनै विशेष समाचारको उदाहरण भने दिनुभएको छैन। सीएनएन र पोलिटिकोले प्रतिबन्धलाई अमेरिकी संविधानद्वारा सुनिश्चित प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै कानूनी अधिकारको रक्षा गर्ने बताएका छन्। व्हाइट हाउसका पत्रकारहरूको संगठनले पनि पत्रकारको काम गर्ने अधिकार र अमेरिकी जनताको स्वतन्त्र सूचना पाउने अधिकारको पक्षमा आफूहरू उभिने जनाएको छ। ट्रम्पको निर्णय विरूद्ध कानूनी चुनौती आउन सक्ने अनुमान गरिएको छ।
1: अब खेल समाचार। 20 एसियाली खेलकुद एसियाड जापानको नायोगा र आइची शहरमा आज शुरू हुँदैछ। एसियाड उद्घाटन समारोह पालोमा मिजु रंगशालामा हुँदैछ। उद्घाटन समारोहमा सम्राट नारुहितो र साम्राज्ञी मासाकोको पनि उपस्थिति रहने बताइएको छ। यद्यपि यसअघि नै महिला क्रिकेट, महिला फुटबल, महिला भलिबल, सफ्ट टेनिस लगायतका खेल शुरू भइसकेका छन्। एसियाडको समापन समारोह असोज 18 शुरू हुनेछ। एसियाका करिब 17,000 भन्दा बढ़ी खेलकर्मी यस खेल महाकुम्भमा सहभागिता जनाउन जापानको आइची नागोयामा पुगेका छन्। नागोया बाहेक टोकियो, सिजोका, गफू र ओसाकामा पनि केही खेल खेलाइनेछ। एसियाडमा नेपालबाट 135 खेलाड़ी सहभागी हुँदैछन्। धेरै पदकको आशासहित यसपटक नेपाल एसियाडमा सहभागी भएको छ, जसमा स्वर्ण पदकको खडेरी तोड्ने नेपालको प्रमुख लक्ष्य छ। यसपटक नेपाली टीमहरूले 3 एसियाडको तयारी गरेका छन्। पछिल्लो 2 सबै टीम उच्च स्तरीय बन्द प्रशिक्षणमा थिए। यसैगरी नेपाली धेरै टीमका खेलाड़ी वैदेशिक प्रशिक्षणपछि जापान पुगेका छन्। एसियाडमा 43 खेलका 71 विधामा 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको राष्ट्रिय झण्डा बोक्दैछन्।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संविधान कार्यान्वयनको 11 वर्ष पूरा, संशोधनमा अझै सकस, संविधानको भावना र अक्षरप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दावी।
0: संविधान कार्यान्वयनको आन्तरिक असन्तुष्टिका बीच 35 जिल्लामा कंग्रेसको वडा अधिवेशन शुरू, बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङमा पर्सी मात्र शुरू हुने।
1: 3 भारत भ्रमण सकिएर अर्थमन्त्री वागले स्वदेश फर्कदै भारतीय उद्योगीहरूलाई नेपालमा लगानी गर्न आह्वान।
0: ग्रीनल्याण्ड सुरक्षा सम्झौतामा अमेरिका डेनमार्क सहमति, ट्रम्पद्वारा 3 संचार माध्यम व्हाइट हाउसबाट प्रतिबन्धित।
1: र 20 एसियाड आज जापानको नायोगा र आइचीमा शुरू हुँदै पदकको खडेरी तोड्ने लक्ष्यसहित 135 नेपाली खेलाड़ी सहभागी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
6: AI AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
5: All in one mart, helping make your life easier.
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
9: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ.
11: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
12: नेपाल सरकार, विज्ञापन बोर्ड.

21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 3 PM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: माथिल्लो त्रिशुली एकबाट आज 11 जनाको शव निकालियो। नुवाकोटको त्रिशुली पारीका बासिन्दाले गरे पुलको माग गर्दै प्रदर्शन।
0: देउवा पक्षलाई समेट्न 16 गतेसम्म प्रयास गर्ने गगन थापाको भनाई।

0: रासोपा विरूद्ध संविधान बनाउने पक्ष एक ठाउँमा उभिन नहुने तर्क,
1: राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजेको पूर्व अर्थमन्त्री खतिवड़ाको आरोप, व्यवसायीलाई पक्रेर ग्रे जोनबाट निस्कन नसकिने भनाई,
0: रूसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर, रूसी तेल खरिदकर्ता विरूद्ध 100% भन्सार कर लगाउन सकिने,
1: र टी20 श्रृंखला अन्तर्गत तेस्रो खेलमा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा सम्पर्कविहीन व्यक्ति मध्ये 11 जनाको शव आज निकालिएको छ। भदौ 10 गते र शवको भटेकुसीमा आएको बाढ़ीका कारण हराइरहेका मध्ये 11 जनाको शव निकालिएको हो। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका 11 जनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ। थप खोजी कार्य जारी रहेको छ। भटेकुसी बाढ़ीपछि सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज कुशको प्रतिमा बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बुबा दिलबहादुर थामी, पत्नी कालिका खड्का, छोरी सहित परिवारका सदस्य र आफन्त पत्रकारको उपस्थितिमा पत्रकार थामीको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि अघि नेपाल पत्रकार महासंघले आर्यघाटमै थामीप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो।
0: भोटेकुसी बाढ़ीको सहयोगका लागि भारत सरकारले निरन्तर राहत सामग्री पठाइरहेको छ। यसै क्रममा आज पनि औषधि लगायत अत्यावश्यक सामग्रीसहित थप 11 टन राहत नेपाल पठाइएको भारतका विदेश मन्त्री एस जयशंकरले जानकारी दिनुभएको छ। उहाँका अनुसार आज औषधि, फरेन्सिक सामग्री, पाल सरसफाई सामग्री, स्लिपिङ ब्याग र अन्य अत्यावश्यक सामग्री नेपाल पठाइएको हो।
1: नुवाकोटको त्रिशुली पारीका बासिन्दाले पुलको माग गर्दै प्रदर्शन गरेका छन्। विनाशकारी बाढ़ीका कारण सम्बन्ध विच्छेद भएको सो क्षेत्रमा आवत जावत गर्न अझै पनि अवस्था सहज भइसकेको छैन। अब ढिलाइ स्वीकार्य छैन, तत्काल अस्थायी आवत जावतको व्यवस्था गर, पुल निर्माणको काम शुरू गर, जथाभावी जवाफदेही बन लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्। गत भदौ 10 गतेको बाढ़ीले त्रिशुली नदी का पुल लगायतका संरचना बगाउँदा त्रिशुली वारी र पारीको सम्पर्क स्थापित हुन सकेको छैन। केही स्थानमा तुइन बनाइए पनि त्यसले यात्रुको भीड़लाई धान्न सक्ने अवस्था नदेखिएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
0: नेपाली कंग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा समूहले अदालतबाट मुद्दा फिर्ता लिएको भए महाधिवेशनको मिति सार्न सकिने बताउनु भएको छ। आज शुरू भएको वडा अधिवेशनको क्रममा काठमाडौँ 30 को कंग्रेस वडा कार्यालय पुग्नुभएका थापाले देउबासम्म राजनैतिक समाधान खोज्न तयार नभएको आरोप लगाउनुभयो। अदालतबाट पुनरावलोकनको कुरा आएपछि तर्पक्षीय फरक ढंगले प्रस्तुत भएको उहाँको बुझाइ छ। मंगिरसम्म महाधिवेशन गर्ने ठाउँ हुँदा पनि अदालतले अगाडि बढ़न भनेकाले आफूहरूले तसअनुसार काम गरिरहेको बताउनुभयो। देउवा समूहले बोलाएको राष्ट्रिय भेलाको सेरोफेरोमा आफूले पूर्णबहादुर खड्का, शेखर कोइराला र शशांक कोइरालालाई भेटेर सम्पूर्ण शक्ति लगाए पनि सहमति ल्याउन नसकेको बताउनुभयो। यद्यपि उहाँहरूलाई समेट्न असोज 16 गतेसम्म बिहानैसम्म प्रयास गर्ने थापाले बताउनु भएको छ।
3: थप त्यसमा निर्णय गर्ने ठाउँहरू राखिएको छ। मैले तपाईँले के यो कुरा बुझ्नु कि म 16 गतेसम्म अधिवेशनको दिनसम्म बिहानसम्म पनि अझै मेरो प्रयास म भगीरथ प्रयास गरेँ।
0: अर्को प्रसंगमा थापाले नेपालमा अब संविधानका नाममा कुनै पनि द्वन्द हुन नहुने बताउनु भएको छ। पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान बनाउने शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै आउनुभएको छ, तर थापाले रासोपा विरूद्ध जान नहुने बताउनु भएको हो।
1: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भएको छ। काठमाडौँको अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषय कार्यक्रममा उहाँले राष्ट्र बैंकलाई कमजोर बनाउने गरी कानून तथा संस्थागत व्यवस्था परिवर्तन गर्न लागि आरोप लगाउनु भएको हो। उहाँले गवर्नरको कार्यकाल घटाउने र कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउने गरी सरकारले कानून बनाउन लागेको भन्दै राष्ट्र बैंक सचेत हुनुपर्ने बताउनुभयो।
4: अब अहिले त राष्ट्र बैंकलाई सरकारको सब सर्भियन्ट भन्छ नि, सहयोगी बनाउन खोजिएको छ स्वायत्त निकायबाट। उहाँहरूले अब ऐन संशोधन गरेर उहाँहरूको कार्यकाल, यहाँ डेप्युटी गभर्नर त हुनुहुँदो रहेछ, गभर्नरको कार्यकालै घटाउन थाल्नुभयो। अब उहाँहरूले जे भन्नुहुन्छ त्यो मान्ने हो, त्यो दुई वर्ष थपिन्छ कि म्याद भनेर लोभिएर बस्ने हो। अनि दीर्घकालीन पाँच वर्ष कार्यनीति बनायो भने तीन वर्षपछि के हुन्छ के हुन्छ, बोर्डका सदस्यले पनि त्यही भन्ने हो, अहिले भर्खरै नियुक्ति भएको डेप्युटी गभर्नरले पनि त्यही भन्ने होला। यो अस्थिरता उहाँहरूले जन्माइदिनु भयो। फेरि
1: यस्तो व्यवस्थाले दीर्घकालीन मौद्रिक तथा वित्तीय नीति कार्यान्वयनमा अस्थिरता निम्त्याउने उहाँको भनाइ छ। पूर्व गभर्नर समेत रहनुभएका खतिवड़ाले राष्ट्र बैंकमाथि सरकार मात्र नभई अन्य नियामक निकायले पनि विगतमा हस्तक्षेप गर्न खोज्ने गरेको सुनाउनुभयो। उहाँले आफ्नो गवर्नर कार्यकालमा समेत अन्य नियामक निकायबाट राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेपको प्रयास भएको उल्लेख गर्नुभएको छ। बैंकिङ प्रणालीसँग सम्बन्धित संवेदनशील सूचना अन्य निकायलाई उपलब्ध गराउने विषयमा राष्ट्र बैंक कठोर हुनुपर्ने उहाँको भनाइ छ। उहाँका अनुसार नेपाल राष्ट्र बैंक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी अर्थ मन्त्रालय तथा अन्य नियामक निकायबीच क्षेत्राधिकारको विषयमा समस्या देखिने गरेको छ। यसमा संवादबाट समाधान खोज्नु पर्ने मा उहाँले जोड़ दिनुभयो।
4: छलफल गर्न सक्नु पर्यो, सीआईबीले मानेन भने त्यसको प्रमुखसँग कुरा गर्नु पर्यो, त्यो पनि भएन भने प्रधानमन्त्रीसँग कुरा गर्नु पर्यो, अर्थमन्त्रीसँग कुरा गर्नु पर्यो। हामी बालुवाटारमा मात्रै बसेर यो समस्या फेरि हल गर्न सक्दैनौ, त्यसको पोलिटिकल्ली हामीले डिल गर्न सक्नुपर्छ र त्यो आँट पनि हामीले राख्नुपर्छ। त्यसो गर्यो भने केन्द्रीय बैंकको स्वायत्तता हामीले जोगाउन सक्छौँ, होइन भने कानूनमा मात्रै राख्यो भने त्यो स्वायत्तता हुँदैन।
1: साथै उहाँले ग्रे लिस्टबाट बाहिरिन व्यवसायलाई समातेर मात्र नहुने बताउनुभयो। ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनु पर्ने उहाँले सुझाउनु भएको छ।
4: यो ग्रे लिस्टबाट निक्लन भनेर ब्याङ्करहरूलाई च्यापच्यापी पक्रेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ, अनि एक्जिक्युसन र रिजल्ट खोज्छ एफएटीएफले, त्यो त हुँदैन फेरि पनि। त्यसो हुनाले क्रेडिबली काम गर्नु पर्यो सरकारले र रिजल्ट देखाउनु पर्यो, त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ, त्यो मूल्याङ्कन गराउने परिस्थिति सरकारले सृजना गरोस्।
0: उता भारत जानुभएका अर्थमन्त्री डाक्टर सोनी मवाग्रेले भारतीय लगानीकर्ता उद्योगी र व्यवसायलाई नेपालमा लगानी र व्यापारका अवसरको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। आज भारतीय उद्योग परिसंघ सीआईआईले दिल्लीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले नेपालमा लगानीका लागि उपयुक्त समय आएको बताउनुभयो। तीन दिने भारत भ्रमण पूरा गरी उहाँ आजै दिउँसो 4 बजे स्वदेश फर्कदै हुनुहुन्छ। प्रधान सेनापति असुरा सिद्देल भने चीनको औपचारिक भ्रमण गरी स्वदेश फर्किसक्नु भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भर।
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती रोनाल्डो मृत अवस्थामा भेटिएको छ। आज बिहान रोनाल्डो वेस हजारी पोस्ट नजिकै मृत भेटिएको हो। रोनाल्डोको मृत्युको कारण भने खुलिसकेको छैन। यसबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ। मृत्युको कारण अनुसन्धान पछि मात्र यकिन हुने निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मकरले जानकारी दिनुभयो। खोरसोर क्षेत्रको सेलिब्रेटीका रूपमा परिचित रोनाल्डोले खोरसोर स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस विरूद्ध प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। यो नयाँ कानूनले अमेरिकाका राष्ट्रपतिलाई रूसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार पाँच मुलुकलाई 100% भरसार महसुल लगाउने अधिकार दिनेछ, जसमा भारत र चीन पनि पर्छन्। यद्यपि विधेयकले स्वचालित रूपमा भारत र चीनलाई 100% शुल्क लगाउने नभएर राष्ट्रपति ट्रम्पलाई त्यसो गर्न अधिकार दिने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। विधेयक अमेरिकाको संसदले यसअघि नै पारित गरिसकेको छ। 48 पृष्ठको विधेयक वा रूसबाट आफ्नो प्राकृतिक ग्यास आवश्यकताको 15% भन्दा कम आयात गर्ने र रूसमा आफ्नो निर्भरता कम गर्न काम गरिरहेका देशहरूका लागि छूट समावेश छन्। यसका साथै विधेयकमा राष्ट्रपति भ्लादिमिर पुटिनका साथ रूसका वरिष्ठ सरकारी अधिकारी, बैंक तथा वित्तीय संस्था विरूद्ध पनि प्रतिबन्ध समावेश छ।
1: अब खेल समाचार। टी20 श्रृंखला अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दैछन्। दुई टोलीबीचको खेल इंग्ल्याण्डको म्यान्चेस्टर स्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा नेपाली समयअनुसार आज साँझ 7:15 शुरू हुनेछ। इंग्ल्याण्डले तीन खेलमध्ये दुई खेल जितेर श्रृंखला एक खेल अगावै जितिसकेको छ। आजको खेल जितेर इंग्ल्याण्ड श्रीलंका विरूद्धको श्रृंखलामा क्लीन स्वीप गर्ने योजनामा छ। उता श्रीलंका आजको खेलमा सान्त्वना जितको खोजीमा हुनेछ। इंग्ल्याण्ड ह्यारी ब्रुकको कप्तानीमा मैदानमा उत्रनेछ। श्रीलंकाको कमान चरित असलंकाले सम्हाल्नेछन्। टी20 श्रृंखला लगत्तै दुई टोलीबीच एक दिवसीय श्रृंखला पनि हुनेछ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: माथिल्लो त्रिशुली एकबाट आज 11 जनाको शव निकालियो। नुवाकोटको त्रिशुली पारिका बासिन्दाले गरे पुलको माग गर्दै प्रदर्शन।
0: देउबा पक्षलाई समेट्न 16 गतेसम्म प्रयास गर्ने गगन थापाको भनाई। राजसपा विरूद्ध संविधान बनाउने पक्ष एक ठाउँमा उभिन नसकिने तर्क।
1: राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजेको पूर्व अर्थमन्त्री खतिवड़ाको आरोप। व्यवसायीलाई पक्रेर ग्रे जोनबाट निस्कन नसकिने भनाई।
0: रूसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर। रूसी तेल खरिदकर्ता विरूद्ध 100% भन्सार कर लगाउन सकिने।
1: र टी20 श्रृंखला अन्तर्गत तेस्रो खेलमा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दै।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौं। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: टेलिफोनको घण्टी बज्यो, चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन

कपाल छरेर हैरान हुनुहुन्छ? अब अप्नाउनुहोस् नयाँ तरिका, प्राकृतिक रोजमेरी र कोकोनट मिल्कको गुणले भरिपूर्ण नयाँ प्यारिसुट नेचुरल स्याम्पू विथ रोजमेरी प्रयोग गर्नुहोस्। अब कपाल झर्ने समस्या 93% सम्म कम।

रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरे लागि त्यता तिरो पुलिस पछि तेरो पछि पछि तथा कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेल्प

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य जारी। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्रबाट 11 जनाको शव आज मात्रै निकालियो। अहिलेसम्म 1411 जनाको शव फेला।
0: संविधान दिवसमा राष्ट्रपतिदेखि पूर्व राष्ट्रपतिसम्मको सन्देश। नागरिकलाई निराशामा राखेर राज्य सफल हुन नसक्ने राष्ट्रपति पौडेलको धारणा। संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेनको भनाई।
1: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल सहितको एक टोली भोलि अमेरिका जाने। प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज 6 गते अमेरिका प्रस्थान गर्ने। कांग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू।
0: होर्मुजमा तेल बाघ जहाजमाथि आक्रमण गरेको इरानको दावी। दक्षिण सुडानमा 6,61,000 भन्दा बढ़ी शरणार्थी, 75% महिला र बाल बालिका। यमनमा हुती विद्रोही र साउदी नेतृत्वको गठबन्धन बीचको तनाव सर्किँदै।
1: र विश्व एसियन गेम्सको जापानको आईजी नायोगामा उद्घाटन। चन्द्र र मानमतीले बोके नेपालको झण्डा। एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको विदाई।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
4: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुपको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सुरुङभित्र थप सप फेला सम्बन्धी खबरबाट, माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङभित्र आज मात्रै थप 11 जनाको शव भेटिएको छ। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा आज थप 11 वटा शव फेला परेका हुन्। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले अर्डिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबाएको अवस्थामा आज 11 वटा शव बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण आज साँझ 5 बजेसम्म 1411 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 169 जना, नुवाकोटमा 203 जना, धादिङमा 72 जना, चितवनमा 364 जना, गोरखामा 79 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 232 जना र नवलपरासी पश्चिममा 222 जना गरी 11 जनाको शव फेला परेको हो। साथै 2 जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1292 वटा शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1997 गरी 3283 वटा डीएनए नमूना संकलन भएका छन्। पहिचान नभएको 1362 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन भएका छन्। हालसम्म बेपत्ता भएका 4,656 जनाको खोजी कार्य भइरहेको छ। यस्तै विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा 1,486 जना व्यक्तिलाई राखिएको छ। यता रसुवा बाढ़ीका क्रममा सम्पर्क विहीन हुनुभएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि भएको छ। परिवारको सल्लाह र निर्णय अनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि भएको नेपाल थामी समाजले जनाएको छ। नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट चार दिनको विदा लिएर रसुवा जानुभएको थियो। आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी उहाँले परिवारलाई गराउनु भएको थियो। चीनतर्फ पुगे वा नपुगेको भन्ने अहिलेसम्म पुष्टि हुन सकेको छैन। बाढ़ी आउनुभन्दा अघिल्लो दिन भदौ 9 गते रसुवातर्फ लाग्नुभएका थामीसँग सोही दिन बेलुका परिवारको सम्पर्क भएको थियो। त्यसपछि उहाँसँग कुनै सम्पर्क नभएकाले आज थामीको अन्त्येष्टि गरिएको हो।
0: नेपालमा संविधान जारी गरेको एक दशक पूरा भएको छ। 2072 साल असोज 3 गते संविधान सभाबाट संघीयता सहितको नेपालको संविधान जारी भएको थियो। त्यही दिनको स्मरण गर्दै हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ। संविधान दिवसका अवसरमा आज टोलीखेलमा विशेष समारोह भएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुनुभएको थियो। यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताउनु भएको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति कार्य शीतल निवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकको जीवनमा परिवर्तनलाई जोड्नका लागि व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक छ भन्नुभएको छ।
6: संविधान कागजमा लेखिएका शब्द वा वाक्य संग्रहको लिखित दस्तावेज मात्र होइन, यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराय अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधान प्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवै प्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोहमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शाहले शहीदका रगतले लेखिएको संविधान काम गरेर पूरा गर्ने बताउनु भएको छ।
7: संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो शुरूआत हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनता जरो गहिरो छ, तर यो जरो उखल्ने हातहरू अब झन बलिया छन्, झन धेरै छन्। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौं।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनैतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमाल जलवायु र विपद अन्तर्सम्वाद कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले विशाल जनसंख्या र विकसित मुलुकको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताउनु भएको हो। नेपालको जनसंख्या करिब 3 करोड़ रहेको र दक्षिण तथा उत्तरतर्फका छिमेकी मुलुकको जनसंख्या निकै ठूलो रहेको बताउँदै उहाँले नेपालको भौगोलिक अवस्थिति र त्यसको संवेदनशीलतालाई दीर्घकालीन नीतिका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र महत्वका हिसाबले नेपाल सम्पन्न भए पनि विपद तथा अन्य समस्याको दीर्घकालीन समस्या समाधान गर्न नसक्दा पटक पटक तत्कालीन समस्या झेल्नु परेको बताउनु भएको छ।
0: संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली भोलि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह 14 सदस्यीय नेतृत्व गर्दै असो 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ।
1: यता प्रधान सेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कनु भएको छ। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले स्वागत गर्नुभयो। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनी रक्षा मन्त्री तथा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। उहाँले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय लगायत चीनी सैनिक तालिम तथा शिक्षण संस्था र विभिन्न सैनिक इकाईको निरीक्षण भ्रमण समेत गर्नुभयो। सिग्देलले चीनमा रहँदा बेजिङमा आयोजित 13 बेजिङ स्याङसान फोरममा समेत सहभागिता जनाउनु भएको थियो। नेपाली सेनाले प्रधान सेनापतिको चीन भ्रमणले नेपाल र चीनबीच रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय तथा सैनिक सम्बन्धलाई सुमधुर र प्रगाढ़ बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेको छ।
0: भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले भारतीय लगानीकर्ता उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्ली स्थित इण्डिया हेबिटेट सेन्टरमा कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीद्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताउनु भएको छ। कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर नेपाली कांग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू भएको छ कांग्रेसको 15औं महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन शुरू भएको हो पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको वडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्दै आज सम्बोधन गर्नुभएको छ साथै वहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ आज र भोलि देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ केही दुई स्थानमा अवरूद्ध पनि भएको छ र यता नेपाली कांग्रेस डडेलधुराका पूर्व सभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ वर्तमान अवस्थामा कांग्रेस विभाजन उन्मुख हुन मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै उहाँले पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ र उहाँले 2078 सालमा पार्टी विधि र प्रक्रिया विपरीत भएको भनिएको अधिवेशन विरूद्ध आफूले गाउँदेखि केन्द्रसम्म संघर्ष गरेको स्मरण गर्दै यथास्थितिमा हुने अधिवेशनमा आफू सहभागी नहुने दावी गरिरहनु भएको छ
4: लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरती मगरले गत वर्षको भदौ 23 र 24 घटनामा भएका आगजनीका घटनाहरू अपराध भएको बताउनु भएको छ बुटलमा विद्युतीय व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उहाँले त्यो अपराधका दोषीहरूले उन्मुक्ति पाउन नहुने बताउनुभयो भदौ 24 आगजनीले उद्योगी व्यवसायीहरूलाई उठ्नै नसक्ने गरी थला पारेको भन्दै प्रदेश प्रमुखले त्यही अपराधको जगमा बनेको वर्तमान सरकारको रंग ढंग हेर्दा भर पर्न नसकिने समेत बताउनुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको अर्बौं रकमको सही सदुपयोग र खर्चको पारदर्शिता हुन्छ कि हुन्न भन्ने शंका रहेको पनि प्रदेश प्रमुखले औल्याउनु भएको छ बाढ़ी प्रभावितको उद्धारमा हेलिकप्टर प्रयोग र त्यसको खर्चमाथि पनि प्रदेश प्रमुखले प्रश्नहरू रहेको बताउनु भएको छ उहाँले अहिलेको संसद जस्तो नभई जात्रा जस्तो रहेको टिप्पणी गर्नुभएको छ
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले एमालेसँग तत्काल एकता बारेको हल्लामा सत्यता नभएको दावी गर्नुभएको छ आज काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले एमालेभित्रको आन्तरिक बहस नटुंगिदासम्म तत्कालै पार्टी एकताको अवस्था र पद बाँडफाँडका हल्लाहरूमा सत्यता नरहेको बताउनु भएको हो एमालेसँग प्रदेश सरकारमा सहकार्य भएको छ भविष्यमा पार्टी एकता गर्ने विषयमा नेतृत्व तहमा कुराकानी भए पनि एकता र पद बाँडफाँडमा केही कुरा भएको छैन पुनले भन्नुभएको छ तर संविधान र लोकतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेप प्रतिवादका लागि वाम शक्तिहरू आवश्यक पर्दा कंग्रेससँग पनि सहकार्य गर्न तत्पर हुने उहाँले जानकारी दिनुभएको छ
4: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले उद्योगी व्यवसायलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न नसकिने बताउनु भएको छ काठमाडौँमा अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषयक अन्तर्क्रियामा उहाँले यस्तो बताउनु भएको हो केही दिन अगाडि नेपाल आर्थिक पत्रकार समाज सेजनको वार्षिक साधारण सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले ग्रे लिस्टबाट हटाउनका लागि पहल भइरहेको बताउनु भएको थियो तर नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनु पर्ने पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले बताउनु भएको छ
3: यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरूप्रसाद पौडेलले नेपालमा सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गरेको बताउनु भएको छ बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो उहाँले नेपालको कर्जा प्रवाहको करिब 67% हिस्सा सम्पत्ति धितोमा आधारित रहेको बताउनुभयो यसले बैंक तथा वित्तीय संस्थालाई परियोजनाको सम्भाव्यता तथा जोखिम मूल्यांकनमा आधारित कर्जा प्रवाह गर्न निरुत्साहित गर्ने उहाँको भनाई छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: Excellent. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. काठमाडौँको भ्रिकुटी मण्डपमा जारी घर जग्गा मेलामा पेन्ट्स कम्पनीहरू नयाँ फिचर सहित सहभागी भएका छन्। दशैं नजिकै गर्दा पेन्ट्स कम्पनीहरू नयाँ फिचर र अफर सहित प्रदर्शनीमा उत्रिएका हुन्। प्रदर्शनीमा सहभागी होमल्यान्ड पेन्ट्सले ग्राहकलाई 50% सम्मको छूट अफर ल्याएको छ। जापानिज टेक्नोलोजीबाट तयार पारिएका रंगहरू बिक्रीमा ल्याएको होमल्यान्डले कलर कल्चर समेत सिकाउने जनाएको छ। दशैं नजिकिएपछि मेलामा हेर्न जानेहरूको पनि भीड़ लागेको छ। पेन्ट्स प्रयोग गर्ने विधि नेपालीले सिक्नै पर्ने भएकाले होमल्यान्डले यो पनि सिकाउने प्रदर्शनमा सहभागीहरूले जानकारी पाएका छन्। यो अफर 135 जनालाई मिक्सर जार, 175 जनालाई हट वाटर केटली र 750 जनालाई भित्ते घड़ी प्रदान गर्ने समेत कम्पनीले जनाएको छ।
3: नेपालले भदौ महिनामा 5.9 करोड़ 24 लाख रूपियाँ भन्दा बढ़ीको विद्युत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बंगलादेशतर्फ 56.56 करोड़ 6,00,443 युनिट विद्युत निर्यात भएको छ। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार मार्फत विद्युत बिक्री गरेको जनाएको छ। द्विपक्षीय सम्झौता मार्फत 42 करोड़ 16 लाख युनिट भन्दा बढ़ी विद्युत 3,64 करोड़ रूपियाँ भन्दा बढ़ीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत 14 करोड़ 40 लाख युनिट भन्दा बढ़ी विद्युत निर्यातबाट 1,44,99,00,000 रूपियाँ आमदानी भएको छ। भोटेको सिबाड़ीबाट सिलिमी तथा त्रिशुली जलविद्युत केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको प्राधिकरणले जनाएको छ।
2: अब विदेशका खबर. दक्षिण सुडानले देशभरका 31 स्थानमा 6,61,529 जना शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय यूएनएचसीआरले जनाएको छ। कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार दक्षिण सुडानमा रहेका
3: भोटेको सिबाड़ीबाट सिलिमी तथा त्रिशुली जलविद्युत केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत निर्यात रोकिएको प्राधिकरणले जनाएको छ।

0: 179 जना दर्ता भएका शरणार्थी र 4050 जना शरण खोज्ने व्यक्ति छन्। कुल शरणार्थी मध्ये अधिकांश सुडानी नागरिक छन्। उनीहरू दक्षिण सुडानमा रहेको कुल शरणार्थी जनसंख्याको 95% हिस्सा ओगटेका छन्। त्यसपछि प्रजातान्त्रिक गणतन्त्र कंगोका नागरिक 2% छन्। बाँकीमा इथियोपिया, इरिट्रिया, मध्य अफ्रिकी गणतन्त्र लगायत विभिन्न देशका नागरिक रहेका छन्। सुडानमा जारी द्वन्द्वका कारण देश छाडेर दक्षिण सुडान प्रवेश गर्ने व्यक्तिलाई दक्षिण सुडान सरकारले प्रथम दृष्टिमा शरणार्थीको हैसियत प्रदान गर्दै आएको यूएनएचसीआरले जनाएको छ।
1: इरानले अर्मुज जल डमरू मध्ये हुँदै अघि बढ़िरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। इरानी अधिकारीका अनुसार जहाजले अनुमति बिना जल डमरू मध्ये पार गर्न खोजेपछि कार्यवाही गरिएको छ। यद्यपि उक्त दावी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
0: यमनमा हुती विद्रोही र साउदी नेतृत्वको गठबन्धन बीचको तनाव सर्किँदै गएको छ। हुती समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो 24 घण्टामा साउदी लडाकु विमानले दक्षिण पश्चिमी ताइज प्रान्तमा 26 पटक हवाई आक्रमण गरेका छन्। सारियाका अनुसार यसै साता यमनका 9 प्रान्तमा गरी करिब 300 पटक हवाई आक्रमण भएको छ। यद्यपि साउदी अधिकारीहरूले हुती प्रवक्ताले लगाएको आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। यसैबीच बाब अल मन्देब जल डमरू नजिकै पर्ने लाहिजको कहबू पर्वतीय क्षेत्रमा भीषण स्थल संघर्ष भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। ताइज र मारिब क्षेत्रमा पनि हुती समूह र गठबन्धन समर्थित पक्षबीच झडप जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्।
1: अब खेलकुद। एसियाको सबैभन्दा ठूलो खेल मेला 20 एसियन गेम्सको आज जापानको आइची नागोयामा उद्घाटन भएको छ। जापानको आइची नागोया स्थित पालोमा मिहोजे स्टेडियममा उद्घाटन भएको हो। जापानका एम्परर ताहुरितोले 20 एसियन गेम्स 2026को औपचारिक उद्घाटन भएको घोषणा गरेका छन्। जापानको राष्ट्रिय गानसँगै फ्ल्याग होस्ट गर्दै शुरू भएको उद्घाटन समारोह शुरू भएको थियो। अन्तिममा एसियाडको टर्च बालेपछि 20 एसियन गेम्सको उद्घाटन समारोह सकिएको थियो। उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्यसँगै संगीतकार तारो हाकाशीले प्रस्तुति दिएका छन्। यता जापानी समयअनुसार आज बेलुका 6 बजेदेखि शुरू भएको यो 20 एसियाली खेलकुद एसियाडको उद्घाटन समारोहमा नेपालको झण्डा बक्सिङका चन्द्र थापा मगर र कबड्डीकी मानमती विष्टले बोकेका छन्।
0: 20 एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। आज राष्ट्रिय खेलकुद परिषद राखेपामा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाली टोलीलाई राखेपा सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले विदाई गरे। क्यानका सचिव पारस खड्का देशमा आएको बाढ़ीको दुःखद घटनापछि समग्र देशलाई नै खुशी दिने अवसर भएको बताए। देशमा आएको बाढ़ीको दुःखद घटनापछि समग्र देशलाई नै खुशी दिने अवसर छ। सबैजनालाई आफ्नो बेस्ट दिनुहोला भन्न चाहन्छु। उनले भने राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव रामचरित्र मेहता क्रिकेटले एक पटक जित्नेछ भन्ने विश्वास व्यक्त गरेका छन्। उनले भने क्रिकेट टोलीलाई शुभकामना छ, क्रिकेटले पदक जित्नेछ भन्ने विश्वास राखेका छौ, सबैजना राम्रो गर्नुहोला। कप्तान दिपेन्द्र सिंह एरीले पदक जित्ने लक्ष्यसहित एसियन गेम्समा सहभागी हुन लागेको बताएका छन्। हाम्रो लक्ष्य पदक जित्ने नै हो, त्यसैको लागि जाँदैछौ। खेलाड़ीहरूको मनोबल उच्च छ, उनले भने। जाँदा जाँदै नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: बटीको सीमा आएको विनाशकारी बाढ़ीमा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धार कार्य जारी। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्रबाट 11 जनाको शव निकाल्यो। अहिलेसम्म 1411 जनाको शव फेला।
0: संविधान दिवसमा राष्ट्रपतिदेखि पूर्व राष्ट्रपतिसम्मको सन्देश। नागरिकलाई निराशामा राखेर राज्य सफल हुन नसक्ने राष्ट्रपति पौडेलको धारणा। संविधानको अक्षर भावनाप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेनको भनाई।
1: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल सहितको एक टोली भोलि अमेरिका जाँदै। प्रधानमन्त्री शाह 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज 6 गते अमेरिका प्रस्थान गर्ने। कांग्रेसको वडा तहको अधिवेशन आजदेखि शुरू।
0: होर्मुजमा तेल बाहक जहाजमाथि आक्रमण गरेको इरानको दावी। दक्षिण सुडान मा 6,61,000 भन्दा बढ़ी शरणार्थी, 75% महिला र बाल बालिका। यमनमा हुती विद्रोही र साउदी नेतृत्वको गठबन्धन बीचको तनाव सर्किँदै।
1: र 20 एसियन गेम्सको जापानको आइची नायोगामा उद्घाटन। चन्द्र र मानमतीले बोके नेपालको झण्डा। एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको विदाई।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक 7 बज्यो।

नमस्कार सामुदायिक रेडियो दिदिबई ने 95 थुप्लो 2 मेगा स्लितार पारेको खबर चौतारी में समाचार कक्षबाट म दुर्गा को हार्दिक स्वागत छ हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्र मा प्रत्यक्ष र इन्टरनेट अनलाइन मा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर अपडेट मा खबर अगाडि बढाऊ। पर्वतमा संविधान दिवस रक्तदान स्वास्थ्य परीक्षण र फलफूल वितरण गरी मनाइयो। यो प्रसंगबाट संविधान दिवस 2083 पर्वतमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। संविधान दिवसलाई उत्साह समय बनाउने उद्देश्यले विभिन्न गतिविधि सहित मनाइएको हो। दिवसका अवसरमा नेपाल पत्रकार महासंघ पर्वतले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

0: me a
1: extreme energy drink.
2: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द, संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई सांसद र संसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदी हुनुहुन्छ। हार्दिक स्वागत छ।
3: नमस्ते।
2: तपाईसँग युवा अभियन्ताको रूपमा कुराकानी गर्दा गर्दै अहिले सांसदको रूपमा हामी कुराकानी गरिराखेका छौं, यसलाई यहाँले व्यक्तिगत रूपमा चाहिँ कसरी लिनुहुन्छ?
3: यस्तो छ, सर्वप्रथम के कुरा महत्वपूर्ण कुरा हो भने हाम्रो जीवनको विभिन्न पाटा हुन्छन्, होइन? हामीले आफ्नो पेसागत जीवनमा एउटा भूमिका हुन्छ, राजनीतिक जीवनमा अर्को भूमिका हुन्छ। तर म त 79 नै जनताकै सेवा गर्छु भनेर म निर्वाचनमा होमिएको थिएँ। अब हामी 82 निर्वाचित भएर आएँ
2: भनेको युवाको क्षेत्रमा क्रियाशील हुँदाहुँदै पनि विभिन्न प्रकारको आयाम र अवसरहरू छ भन्ने चाहिँ यसलाई स्थापित गर्ने भयो।
3: यसमा यस्तो छ, अब अहिले त हामी जेएनजी आन्दोलन पश्चातको यो निर्वाचन हो, यो नियमित निर्वाचन नभएर यो चाहिँ एउटा विशेष परिस्थितिमा भएको निर्वाचन हो। त्यसले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ एउटा अभूतपूर्व जनादेश पनि दिएको छ। त्यो भन्नुको अर्थ यो हामी अहिले सांसद हुनुभन्दा अगाडि पनि जेएनजीको त्यो आन्दोलन पछाडि हेऱ्यो भने त क्याबिनेट नै पनि युवाहरूको एउटा सम्मानजनक उपस्थिति शुरू भइसकेको अवस्था थियो। अहिले त संसदमा प्रतिनिधित्व युवाको राम्रो छ, होइन? त्यति मात्र होइन, क्याबिनेटमै हेर्नुभयो भने त झण्डै झण्डै 70% जस्तो त युवाहरूकै भूमिका छ। अब यसरी हेर्दाखेरि चाहिँ हामीले हिजो विगतमा भन्दै आएको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको सार्थक र अर्थपूर्ण सहभागिता हुनुपर्छ भनेको थियौं। त्यो सहभागिताको दृष्टिकोणबाट चाहिँ अब एक किसिमले भने राज्यको धेरै क्षेत्रमा चाहिँ युवाहरूको सहभागिता छ। अब त्यो युवाको सहभागितासँगै चाहिँ परिणामको लागि चाहिँ काम गर्नुपर्ने बेला छ। जस्तै मुलुकमा रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने कामहरूको बेला छ भने सानो सानो हाम्रो अब नेपालमा 3 तहको सरकार छ, संघ प्रदेश स्थानीय तह होइन, तर नागरिकलाई त्यो वाडा तहको काम र संघीय सांसद बीचको त फरक छ नि त। काम गर्ने जिम्मेवारी या कानूनी दायरा त्यो कुरा पनि हामीले बुझाउँदै जानुपर्नेछ भन्दाखेरि यो दुईवटा भूमिका बढी हुने रहेछ हामीसँग। एउटा चाहिँ कानून लेखनको चाहिँ मुख्य भूमिका हो, तर जनताको अपेक्षा चाहिँ अब विकास र सँगसँगै जनप्रतिनिधि भइसकेपछि हाम्रो उहाँले आफ्नो कुरा कहाँ राख्ने त भन्दा जनप्रतिनिधि कहाँ राख्ने भन्दाखेरि चाहिँ धेरै कुराहरूसँग चाहिँ हामी ठोकिनु पर्दो रहेछ।
2: यहाँले पहिलो पटक अथवा पहिलो प्रयासमै सांसदको रूपमा यहाँ निर्वाचित हुनुभयो अथवा त्योभन्दा अगाडि पनि आन्तरिक अथवा खुलेरै पनि पटक पटक त्यो अरू पार्टी अथवा अरू क्षेत्रबाट पनि लडाइ गर्नु
3: थिएन? म 79 राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना पश्चात नै पार्टीसँग जोडिएको थिएँ र 79 जो असारमा पार्टी स्थापना भयो, म अब मङ्सिरमा हाम्रो निर्वाचन थियो 79, म मङ्सिरकै निर्वाचनमा दाङ क्षेत्र नम्बर 3 प्रतिनिधिसभाको उम्मेद्वार नै थिएँ। म यसपटक दोस्रो पटक मेरो निर्वाचनको अनुभव हो र भन्दा पनि त्यो बेला मलाई 15,500 मत दिनुभएको थियो र त्यो बेला धेरै नागरिकले भन्नुहुन्थ्यो कमल भाइ तपाईँले मतले हारे पनि मनले जितेको, यति मत आउँछ भने थापा भए हामी तपाईँलाई जिताउन सक्दो रहेछौ र तपाईँ अर्को पटक त स्योर हो भन्नुहुन्थ्यो। र म यसपालिको निर्वाचनमा पनि त्यो जनतासँगको मेरो 3 कनेक्सन थियो र मैले निर्वाचनमा चाहिँ मैले म विजय हुन्छु भन्ने कुरामा करिब करिब म निश्चिन्त थिएँ र मतान्तरको कुराकै विशेषमा हामी चुनावी प्रचारमा पनि हामी त्यसरी गाथ्यौं। र अहिले निर्वाचन पश्चातको समयमा फर्केर आउँदाखेरि चाहिँ हामीले जनतासँगको दूरी जहिले सँगै राखिराख्नुपर्ने रहेछ। म सकेसम्म कोसिस गरिरहेको हुन्छु कि म डाइरेक्ट कम्युनिकेसन गर्छु मेरो नागरिकसँग, जुनसुकै समस्या परोस् त्यसले चाहिँ जनता र एउटा जनप्रतिनिधिसँगको दूरी चाहिँ बढ्न हुँदैन, एकदम दूरी घट्नुपर्छ, एकदम क्लियर उहाँहरूले आफ्नो कुरा जुनसुकै समयमा जस्तो अवस्थामा पनि राख्न सक्नुपर्छ र त्यो जवाबदेहिता चाहिँ हामीसँग पनि हुनुपर्छ भन्ने मेरो मान्यता राख्छु। म त्यही अभियानमा हिजो पनि थिएँ, आज पनि छु।
2: अब अरू सांसदको हेर्ने हो भने कोही बाउ बाजेदेखि नै पार्टीमा लागेको अनि पार्टीमै लागेर एउटा सांसदको रूपमा जितेर अगाडि बढ्न खोज्ने एक खालको हुन्छ। अब युवाको क्षेत्रमा लामो समय तपाईँले जुन खालको अभियान चलाउनु भयो यसमा तपाईँले के फरक पाउनुभयो? यो युवा अभियन्ताको रूपमा काम गर्दै गर्दाखेरि धेरै कुरा सिकियो ताकि अहिले अलि सजिलो भयो, अथवा युवाको क्षेत्र फरक खालको रहेछ, यता सांसदको चाहिँ फरक परेर अलि न्युल त्यस्तो खालको केही अनुभव जस्तो?
3: त्यस्तो यस्तो रहेछ, खासमा हामीले म त युवा अभियानको रूपमा मात्रै पनि होइन, म खास यो नीति निर्माणको तहमा त सांसदहरूलाई पनि हामी ट्रेनिङ दिन्थ्यौं या त्यो कार्यशालामा म सहभागी हुन्थे भनेपछि हामीले त्यो बेलामै नीतिगत रूपमा थुप्रै बहसहरू गर्थ्यौं। तर मुद्दा चाहिँ के हुन्थ्यो भने युवाको चाहिँ नेतृत्वको मुद्दा हुन्थ्यो या क्लाइमेट चेन्जको मुद्दा हुन्थ्यो या बायोडाइभर्सिटीको मुद्दा हुन्थ्यो या चाहिँ युथ इम्प्लोयमेन्टको कुरा हुन्थ्यो, यसरी इस्युगत कुरा हुन्थ्यो। तर हामीले कुरा गर्ने भनेको चाहिँ पोलिसीहरूमा रिफर्म गर्नुपर्छ भनेर हामीले काम गर्थ्यौं, युवा नीति बनाउनेदेखि मन्त्रालय बनाउनेदेखि लिएर त्यो नीतिगत रूपमै काम गरेको कारणले चाहिँ बाहिर बसेर काम गर्नु र भित्र बसेर काम गर्नुको चाहिँ केही फरक हुँदो रहेछ। हामीले बाहिर बस्दाखेरि चाहिँ सबै कुरा चाहिँ सहज रूपमा भइहाल्छ जस्तो लाग्थ्यो भने भित्र हेर्दाखेरि त्यो प्रोसिडियर ड्यू प्रोसेसले चाहिँ कहिलेकाहीँ हामीले सोचेको कुराहरू पनि हामीले गर्न पाइरहेको हुँदैन, त्यो चाहिँ फरक हुँदो रहेछ।
2: अब तपाईँले राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघको संस्थापक केन्द्रीय अध्यक्षको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ, गुड गभर्नेन्स प्रोटेक्सन फोरमको संस्थापक अध्यक्षको रूपमा, त्यसै गरी अब सामुदायिक रेडियो हापुरेको स्थापनामा पनि तपाईँ आफै नेतृत्वदायी भूमिकामा हुनुहुन्छ, त्यसै गरी जलवायु परिवर्तन अब राष्ट्रिय युवा परिषद गठनमा पनि तपाईँहरू भयो होइन, त्यसो हुँदाखेरि जहाँ पनि तपाईँले विगतमा काम गर्नुभयो त्यसको बिउ रोप्ने कामको रूपमा तपाईँ आबद्ध हुनुभयो होइन, अब सांसदको रूपमा संसदमा प्रवेश गर्ने बित्तिकै त्यहाँ पनि केही नयाँ सकिन्छ कि भनेर लाग्नुभयो, त्यसको राम्रै संकेतहरू प्राप्त भयो अथवा त्यहाँ अलग रहेछ काम गर्ने शैली?
3: यस्तो छ, मैले विषयगत रूपमा मैले मेरो एजेण्डा पनि निर्वाचनको बेला प्रश्न राखेको थिएँ, मैले चाहिँ जनतासँग चाहिँ दुईटा कुरा गरेको थिएँ, एउटा चाहिँ मैले सकेको इमान्दार प्रयत्न गर्छु, पहिलो काम चाहिँ मेरो कानून निर्माण हो, तर सँगसँगै मैले विकासमा पनि किन मेरो क्षेत्र अलि पछाडि छ भने त्यसलाई माथि ल्याउनलाई पनि मैले काम गर्नुपर्छ, जनताको जीवनस्तरदेखि लिएर त्यहाँको पूर्वाधार विकासमा पनि मेरो सहयोग हुनुपर्छ भन्ने छ, र मैले देवानदेखि मेरो आफ्नो वाचापत्रसँग र जनतासँग जसरी मैले कुरा गरेको थिएँ त्यही दृष्टिकोणमा म लागिरहेको
2: कानून र विकास सँगसँगै
3: छ, किनभने नेपाल जस्तो देशमा चाहिँ सांसदहरूले सबै कानून बनाउँछु भन्ने मात्रै कुरा पनि होइन रहेछ,
2: तर विकास निर्माण सांसदको काम होइन
3: यसरी भनेको छु, जस्तै विकास दुईटा हो, हामीले बुझाउनु पर्ने कुरा के छ भने वाडाले वाडा तहले गर्नुपर्ने विकासको काम चाहिँ वाडा तहले नै गरिदिनुपर्छ र वाडाको मान्छेको जवाबदेहिता वाडा तहमा हुन्छ, यो जवाबदेहितादेखि उहाँहरू भागिराख्नु भएको छ भन्ने कुरामा चाहिँ म त्यो महसुस गर्छु, किनभने यदि वाडाको समस्या वाडा अध्यक्षहरूले राम्रोसँग सम्बोधन गरिदिने हो भने त्यो मेयर कहाँ या अध्यक्ष कहाँ कम पुग्न सक्छ, मेयर र अध्यक्षले वडा अध्यक्षले सम्बोधन नगरिरहेका कुराहरू उहाँको क्षेत्राधिकारभित्रको कुरा सम्बोधन गरिदिनु हो भने जनताको अधिकांश कुराहरू त्यहाँबाट पूरा हुन सक्छ, त्योदेखि बाँकी रहेको पनि प्रदेश छ, हामीसँग प्रदेश सांसदहरूले प्रदेश अन्तर्गतको समस्याहरू चाहिँ सहज रूपमा सम्बोधन गरिदिनु भने नागरिक कहाँ आउँछ, संघको एउटा सांसदसँग त त्यो समस्याहरू कम आउनु पर्थ्यो, तर हामी कहाँ आउने समस्याहरू यस्तो कुरा आउँछ भने तपाईँ आफैलाई पनि अचम्म लाग्न सक्छ, भन्नुपर्छ हामीले संविधान तह तीन तहको सरकारको परिकल्पना गर्यौं होइन, तर अधिकारको हिसाबले स्पष्टता नभएर हो या कानून निर्माणको स्पष्टता नभएर हो या त्यो जनतालाई हिजोदेखि सांसदले चाहिँ विकास बाँड्ने अभ्यासको कारणले हो, यो अलिकति जनतामा कन्फ्युज पनि देखिन्छ,
2: भनेको जसले जुन काम गर्नुपर्ने हो त्यो नगरेको कारणले सांसदहरूले कानून मात्रै होइन विकास पनि
3: हेर्नु परेको छ, तर अलिकति चाहिँ के हो भने विकास हुँदै होइन भन्ने तर्क होइन, जस्तै स्थानीय तहले गर्नुपर्ने कुरा प्रदेशले गर्नुपर्ने क्षेत्राधिकारको कुराको विकासको कुरा चाहिँ उहाँहरूले नै गर्ने समन्वय गर्ने हो, तर राष्ट्रिय रणनीतिका ठूला कुराहरूको काम त कसले गरिदिन्छ भनेपछि त्यो क्षेत्राधिकार त फेरि संघ सरकारको हो नि, त संघ सरकारको सांसद भइसकेपछि त संघ सरकारसँग उसले समन्वय त गरिदिनु पर्यो, भनेपछि विकास उसले गर्ने होइन उसले समन्वय गरिदिने हो, किनभने सांसदले विकासै आफैले गर्ने होइन, विकास निर्माणको काममा पनि उसको सहजीकरण समन्वय चाहिँ जनताबाट अपेक्षित हुन्छ र अहिलेसम्म हामीसँग लोकतन्त्र अझै सुदृढ नभइसकेको बेला चाहिँ त्यो चाहेको हो, तर मूलभूत कानून हो, तर कानून बनाउँदाखेरि पनि तपाईँलाई म आज एउटा कुरा चाहिँ सेयर गरौं, मैले चाहिँ के सोचेको थिएँ भने मैले निर्माण गर्ने कानूनमा चाहिँ मैले सोचेको कुराहरू पूरा हुन्छ या मैले जनताको मुद्दालाई चाहिँ मैले कानूनी भाषामा चाहिँ राख्छु र त्यो भोलिको दिनमा चाहिँ सहज रूपमा जान्छ भन्थ्यो, तर हाम्रो प्रोसेस चाहिँ के हुन्छ भने हाम्रो ड्राफ्टिङमै समस्या छ भन्छु, मैले अस्ति सदनमा पनि त्यो कुरा उठाएको छु, जस्तै कानूनको ड्राफ्ट गर्ने कुरा चाहिँ संसदलाई या सांसदलाई र संसदीय समिति मार्फत भइदियो भने चाहिँ पहिले नै त्यो शुरूआत हुँदाखेरि नै त्यो ड्राफ्टिङ टिमको मान्छे चाहिँ त्यही सांसदहरूसँग बसेर प्रोसेस सुरु हुनु पर्थ्यो। अहिले त हाम्रो मसौदा बनाउने कुरा चाहिँ अब कानून मन्त्रालय छ, कानून मन्त्रालय अब आयोगलाई मसौदा यसको ड्राफ्टिङ टिमले त्यहाँबाट ड्राफ्ट गर्छ, मन्त्रीले चाहिँ ल्याएर चाहिँ सरकारमा पठाउनुहुन्छ, मन्त्रालय अब क्याबिनेटमा पठाउनुहुन्छ, क्याबिनेटले त्यसलाई पूर्व स्वीकृति दिन्छ अनि संसदमा त्यसको प्रक्रियामा आउँछ, संसदमा सैद्धान्तिक छलफल भनेर जान्छ, सैद्धान्तिक छलफलपछि फेरि दफावार छलफल भनेर कुनै समितिमा पठाइन्छ, अनि समितिमा पठाए पनि छलफल हुन्छ, संशोधन हाल्नको लागि 72 घण्टाको समय हुन्छ, हामीले हाल्छौँ। तर अहिलेसम्मको अभ्यास चाहिँ सरकारले लिएको संशोधन चाहिँ यदि जेन्युनली सांसदले हालेको छ भने त्यहाँ सत्ता पक्ष र प्रतिपक्ष हुनुहुँदैन, यदि सांसदको त्यो प्रस्ताव चाहिँ जेन्युन छ भने एक्सेप्ट हुनु पर्थ्यो। तर हाम्रो अभ्यास चाहिँ के रहेछ भने यदि बहुमत छ भने चाहिँ पार्छ र
2: सैद्धान्तिक
3: छलफलहरू बोल्दाखेरि चाहिँ सिद्धान्त छलफलहरू बोल्दाखेरि चाहिँ अब सिद्धान्त तह कुरा गर्दाखेरि चाहिँ विधेयकसँग जहाँ चाहिँ जनतासँग प्रत्यक्ष जोडिन्छ र मेरो आफ्नो पनि एउटा क्षेत्रगत एउटा विशेषता भएको विधेयकहरूमा चाहिँ अझै म मेन ढंगले काम गर्छु र त्यस सँगसँगै मैले संशोधन कतिपय चाहिँ हामी सदनमा सबै कुरा बोल्न नभएको कुरा र परिवर्तन गर्नुपर्ने कुरा चाहिँ विधेयक मार्फत चाहिँ मैले संशोधन राखिरहेको छु। भनेपछि मेरो भूमिका चाहिँ मैले आफ्नो दायरालाई जति सक्यो मैले संसदीय अभ्यासको रूपमा चाहिँ लगेको छु र जनताको मुद्दा त मलाई लाग्दैन, मलाई धेरै साथीले भन्नुहुन्छ तपाईँले जुनसुकै कुरा आयो भने घुमी फेरि चाहिँ रुमजाटार भने जस्तो तपाईँले दाङ तिन त नछोड्ने हुनुभयो, तपाईँ सांसदीय दाङको रहेछ भन्ने थाहा हुन्छ पनि भन्नुहुन्छ। हो नि, मेरो जनताले दाङ तिनबाट मलाई पठाउनु भएको छ, म दाङ तिनको प्रतिनिधि हो, त्यस कारण जनताको समस्या चाहिँ मैले बोल्नुपर्छ। तर कानून बनाउने कुरामा चाहिँ मैले देशलाई केन्द्रमा राखेर हेर्छु, त्यस कारणले मेरो फरक छ। क्षेत्रगत कुरा हेर्दाखेरि म दाङ तिन र त्यसपछि दाङलाई हेर्छु भने कानून निर्माणको पर्सपेक्टिभबाट गयो भने हाम्रो देशलाई चाहिँ कहाँनिर फाइदा गर्न सक्छ भन्ने।
2: सांसदको रूपमा जितेर आउँदाखेरि चाहिँ क्षेत्र नम्बर तीनका नागरिकले भोट हाल्नुभयो होइन, अब तपाईँले युवाको एउटा नेतृत्व युवाको लागि अथवा युवा अधिकारको लागि पनि तपाईँले थुप्रै संरचनात्मक त्यो निर्माणको लागि व्यवस्थापनको लागि पनि काम गर्नुभयो, समग्र युवाले चाहिँ तपाईँबाट के कुराको अपेक्षा गर्ने?
3: अब यस्तो हुन सक्छ, एउटा चाहिँ मैले पनि निर्वाचनको बेला उठाथेँ हामी सम्मानजनक रोजगारीको कुरा, उद्यमशीलताको कुरा चाहिँ आफ्नै मुलुकमा, किनभने जति हामीसँग 40 लाख 50 लाख भनेर हामीले डाटामा कुरा गर्दाखेरि पनि त्यो नेपाली युवाहरू चाहिँ मुलुक छोडेर बाहिरिनु भएको छ। मेरै उमेर समूहको थुप्रै युवा साथीहरू हुनुहुन्छ, उहाँहरूले रहर त बाध्य जानु भएको होइन, उहाँहरूलाई बाध्यता छ, उहाँहरूलाई परिवार चलाउनु छ, आफ्नो बुवा आमाहरूलाईको अनुहारमा पनि अलिकति खुसी या बुढेसकालमा केही उपचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ भनेर उहाँहरू जानुभएको छ। र फर्केर आएपछि के गर्ने त फेरि पनि अन्यलता छ भने अब चाहिँ हामीले त्यो जाने कुरालाई पनि बिस्तारै चाहिँ नेपालमा अवसर सिर्जना गरिदियो भने जाने कुरा पनि घट्छ। र अर्को फर्केर आएको युवाहरूलाई पनि हामीले केही राज्यले चाहिँ सिड मनी दिन सक्यो, उहाँको दक्षता अनुसार उहाँहरूको उहाँहरूले पनि अलिकति उहाँहरूको बिजनेस प्लान अनुसार राज्यले चाहिँ सपोर्ट गरिदिन सक्यो भने बिस्तारै उहाँहरू चाहिँ सेल्फ इम्प्लोइड हुँदै जानुहुन्छ या उहाँहरूले चाहिँ उद्यमशीलताको एउटा आयाम जोड्दै जानुहुन्छ। त्यसरी गर्दाखेरि के हुन्छ भने त्यो मुद्दा मेरो चाहिँ प्रायोरिटी नै म के अरे यो रोजगार बैंक सिर्जना गरौं, हामीले चाहिँ सबै कोषहरू अहिले छरिरहेका छन् त्यो कोषहरूलाई एकीकृत गरौं, त्यहाँबाट कम्तीमा चाहिँ उत्पादनशील क्षेत्रमा चाहिँ त्यसको लगानी गरौं, त्यसको पनि त्यसले चाहिँ भोलि प्रतिफल पनि धेरै दिन्छ, धेरै मान्छेले यही रोजगारी दिन पाउँछन्, रोजगारी पाउनु मात्रै होइन राष्ट्रिय आयमा त्यसले चाहिँ बढोत्तरी दिन्छ भने हामी त अहिले यसरी हेर्दाखेरि त राज्यसँग त पैसा हामीसँग कम छ नि त, त्यस कारण त्यसलाई बढाउनलाई हामीले धेरै हिसाबले काम गर्नुपर्नेछ।
2: जस्तो यो रोजगारी बढाउने विषय समग्र यो प्रधानमन्त्रीले अलिक बढी सोच्नुपर्ने हो कि अथवा सम्बन्धित मन्त्रालय मन्त्रीले बढी सोच्नुपर्ने हो कि अथवा सांसद सबै सांसदले एकै प्रकारको लयमा यो चाहिन्छ यो गर्नुपर्छ भन्दाखेरि साँच्चीकै हामीले भनेको जस्तो चाहिँ व्यवस्था हुने हो के पाउनुभयो तपाईँले चाहिँ?
3: अब यसमा हुन त सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र त्यस अनुसारको क्याबिनेट, अब मन्त्रीहरू त मन्त्रालयहरू छन्, युवा श्रम रोजगार मन्त्रालय भने जस्तो अब सेक्टरल मन्त्रालयहरू पनि छन्, तर सबैको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुहुन्छ। सो त्यो भएको कारणले गर्दाखेरि मूल नेतृत्वमा चाहिँ प्रधानमन्त्रीको भयो, तर सँगसँगै क्षेत्रगत मन्त्रालयहरूले पनि अलि बढी काम गरिदिनुपर्ने हुन्छ। र अर्को हामीले विगतबाट पनि सिक्नुपर्ने कुरा चाहिँ के छ भने हामीले कोरिया र हाम्रो डेभलपमेन्टको कुनै समय हेर्दाखेरि हामी सँगसँगै जस्तो थियौँ, तर आज फर्केर जाँदाखेरि चाहिँ हामीले कति रोजगारीको एउटा राम्रो गन्तव्य चाहिँ कोरिया भइरहेछ भने उनीहरूले कुन कुन पोलिसीहरू एडप्ट गरेका थियो त जसले चाहिँ आजको दिनको नेपाल र कोरिया बीचको तुलनाै गर्दाखेरि पनि हामीले ए त्यस्तो पनि थियो र भन्नुपर्ने एउटा कथा जस्तो, तर त्यो 50-70 वर्षको इतिहास हो, धेरै लामो त छैन भनेपछि त्यो भएर अब हामीले त्यो बन्नुपर्ने किन उद्यमशीलता रोजगारी भने आजको भोलि त हुने होइन नि, त्यसका लागि हामीले लिने नीति, त्यसको लागि गर्नुपर्ने कार्यक्रम र त्यसको लागि वातावरण, लगानी मैत्री वातावरण चाहिँ हामीले सिर्जना गर्छौँ जस्तो थियो। तर आज फर्केर जाँदाखेरि चाहिँ हामीले कति रोजगारीको एउटा राम्रो गन्तव्य चाहिँ कोरिया भइरहेछ भने अब उनीहरूले कुन कुन पोलिसीहरू एडप्ट गरेका थियो त जसले चाहिँ आजको दिनको नेपाल र कोरिया बीचको तुलना

0: हामीले जुनसुकै काम गर्दै गर्दै गयौं भने त्यसले परिणाम राम्रो दिन सक्छ। त्यसैले कतिपय चाहिँ हामीले बाहिर गएपछि मात्रै लाभ हुने कुरा होइन, देशमै गरेको आफ्नो उद्यम व्यवसायलाई पनि कसरी इनोभेटिभ गर्न सकिन्छ भन्ने पनि नेपालको आइटीमा काम गर्ने युवाहरूले त अलि इन्टरनेसनली पनि राम्रो गरिराख्नु भएको छ नि त। सो अलिकति क्रिएटिभली सोच्यो भने चाहिँ सम्भावना हामी कहाँ पनि छ, तर त्यसको म्यानेजमेन्ट र नीतिगत कुरामा चाहिँ सरकारले पनि र सदनले पनि, किनभने फेरि सरकार भए पनि कानूनहरू बनाउने कुरामा सरकारैबाट आउने हो प्रस्ताव भएर, अनि त्यसमा मात्रै हामी संसदमा छलफल गर्ने हो। र अब हामीले गैर सरकारी विधेयक त हामीले ल्याउन मिल्छ, त्यो गर्दाखेरि चाहिँ भएको विधेयकहरू मध्येकोलाई चाहिँ संशोधन सरकारले ल्याएर हुने हो भने, गैर सरकारी विधेयक चाहिँ नभएको कुनै यदि हाम्रोमा उत्पत्ति भएको छैन भने नयाँ विधेयकहरू ल्याउने हो। त्यसमा त हामी सांसदहरूले पनि केही न केही काम गरिरहेछौँ, केही न केही पक्कै नतिजा आउला।
1: अनि तपाईँले तीनबाट जितेर आउँदै गर्दाखेरि तपाईँका प्रतिस्पर्धी अथवा अरू राजनीतिक दल नेताहरू उनीहरूको सहभागिता चुनावको बेलाको त्यो बिर्सिसक्नु
0: बिर्सेकै छैन मैले। जुन बेला तपाईँ मैले धेरै नागरिकलाई पनि भन्थे, जनताको प्रतिनिधि भइसके पछाडि जनप्रतिनिधिले गर्नुपर्ने कुरामा चाहिँ म क्लियर छु,
1: भनेको हरेक तपाईँले जसलाई पराजित गर्नुभयो उहाँहरू पनि सम्पर्क उहाँहरूको मुद्दा पनि आइरहेको छ।
0: मैले त तपाईँको मेरो निर्वाचन पश्चात चाहिँ एउटा सार्वजनिक मञ्चबाटै के भनेको छु भने, तपाईँहरूको पनि उपयुक्त एजेण्डाहरू चाहिँ दिनुहोस्, बाचापत्रहरू या तपाईँहरू घोषणा पत्रहरू दिनुहोस्, र दाङ तीन बनाउन कुरामा या समग्र दाङ बनाउने कुरामा चाहिँ, दाङको सर्वाङ्गीण विकास गर्ने कुरामा चाहिँ हामी काम गरौं, त्यसको लागि म सहकार्य गर्न तयार छु। मैले यो बजेट बनाउने बेलामा पनि मेरै मसँग प्रतिस्पर्धामा होमिनुभएका दाईहरूसँग, किनभने उहाँहरू त सिनियर हुनुहुन्थ्यो, उहाँहरूलाई नै मैले आफैले भनेर तपाईँहरूको योजना के छ भनेर पनि मागेको थिएँ, र केहीले पठाउनु पनि भएको थियो,
1: पठाएको चाहिँ आयो कि आएन, फेरि
0: मैले पनि पठाउने हो नि त, होइन कति समेटियो कति समेटिएन, किन मैले नै पठाएको
1: भनेको जसले पराजित हुनु पर्यो उहाँहरूले उठाएका विषयहरू पनि बजेटमा आयो।
0: अफकोर्स नि, तपाईँको हामीले त काम गर्नुपर्ने विषय भने त राजनीतिक भने त फरक मुद्दामालाई राजनीति गर्ने हो, विकासमा त राजनीति गर्ने नै होइन नि, त्यो उहाँहरूको उद्देश्य पनि त्यहाँको नागरिकलाई सुविधा होस् भन्ने छ भने त सहकार्य गर्नु पर्यो नि।
1: सार्वजनिक ठाउँबाट मात्रै अनुरोध गर्नुभयो कि टेलिफोन कुराकानी भेटघाट पनि हुन्छ।
0: मैले किन तपाईँले प्रतिस्पर्धामा होमिनु भएको भने, मेरो त सबै अग्रज दाई हो, म चाहिँ के भन्छु, राजनीतिमा चाहिँ विचार फरक होला, तर हामी कहाँ हाम्रो समाजको चक्र अनुसार त उहाँहरूको पनि कन्ट्रिब्युसन त केही न केही छ भने, अनि मैले त्यो एक्सेप्ट गर्नु, उहाँहरूको अनुभव सुन्नलाई त केही पनि बिग्रेन नि, त्यो त मैले फोनमा पनि संवाद गर्छु, भेटेको बेला पनि भन्छु, मलाई त्यस्तो कुनै त्यो राजनीतिक आग्रह पूर्वाग्रह नै छैन, र मैले धेरै पटक भनिरहेको छु हाम्रो विकास अलिकति पछाडि पर्नुको एउटा कोण चाहिँ राजनीतिक आग्रह र पूर्वाग्रहमा रहेछ, त्यो चाहिँ मैले पनि महसुस गरेको छु। त्यस कारण हिजो उहाँहरूले के गर्नु भन्नेतिर म जान चाहँदैन, तर अब मैले के गर्ने हो भन्ने कुरा मानक स्थापित गर्न त मैले पनि त्यो अभ्यास गर्नु पर्यो नि। त्यस कारणले म चाहिँ जहिले पनि विकासमा राजनीति नगरौँ, त्यो विकासमा चाहिँ सहकार्य गरौं, चुनाव आयो भने फेरि राजनीतिक मुद्दा लगाएर जाउँ न त, अनि जनताले त कुन राजनीतिक मुद्दालाई चाहिँ मन पराउनुहुन्छ, मत दिनुहुन्छ, त्यसलाई त पाँच वर्षको म्यान्डेट दिउँ नि त, राष्ट्रपतिलाई पाँच वर्षको म्यान्डेट जनताले दिनुभएको छ भने चाहिँ त्यो म्यान्डेट अनुसार काम गर्न दिउँ, अनि उहाँ हाम्रो कामको रिभ्यू पनि गर्दै जाउँ, र पछि फेरि निर्वाचन त आउँछ नि, त्यही त आवधिक निर्वाचन भने लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो नि, यदि राम्रो गर्यो भने फेरि अवार्डेड भएर आउँछ, नराम्रो गरेको महसुस भयो भने फेरि जनताले चाहिँ, जनता जनार्दन हो, उहाँहरूले त न्यायाधीश हो नि त, उहाँहरूले त सेट डिसिसन गर्नुहुन्छ, त्यसको त फरमानु परेको रहेछ।
1: अब क्षेत्र नम्बर तीनका नागरिकलाई तपाईँको यो कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
0: अनि मैले अब मेरो बाचापत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेको थिएँ, एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो, त्यो सरकारले अध्यादेश मार्फत त्यो कानून सार्वजनिक खरिदनलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो, भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधनहरू राखेको थिएँ,
1: दोस्रो कानून चाहिँ
0: होइन। त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सँगै हिसाबले गर्नुपर्ने, अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्नेछ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त, सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ होल हिसाबले हामीले चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ, भनेपछि त्यो कानूनमा काम गर्नुपर्नेछ, र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन, यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ, यसरी चाहिँ कानूनै मैले पनि तोकेर गएको थिएँ भने, अरू चाहिँ अहिले हेर्नु भने रोजगारीको कुरामा उद्यमशीलता रोजगारीको लागि कुरा थियो, मेरो चाहिँ त्यतातिर पनि

0: जोड छ र त्यस्तो कानूनहरूमा पनि मैले थप काम गरिरहेको छु। भनेपछि एउटा कानून निर्माणको पक्षबाट जस्तै म हिजो वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा थिएँ, अब हाम्रा वातावरणीय कानूनहरूमा मेरो संशोधन या मेरो कुराहरू रहन्छ एउटा कानून निर्माणको पार्ट। अर्को मैले उहाँहरूसँग के भनेको थिएँ भने सांसदको काम चाहिँ कानूनै बनाउने हो, तर पनि हाम्रो जस्तो विकासमा पछाडि परेको या पारिएको क्षेत्रलाई चाहिँ माथि उठाउनलाई चाहिँ मैले चाहिँ संघ प्रदेश र स्थानीय तहसँग समदूरीको सम्बन्ध बनाएर चाहिँ मैले सहजीकरण गर्छु।
1: भनेको पुल पुलिसा र बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
0: त्यस्तो होइन, त्यो त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, तपाईँको राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यसको चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैनी, प्रदेशलाई भन्दैनी, पालिकालाई भन्दैन त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि। मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा म लागिरहेको छु।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद मानिन्छ।
0: हस् धेरै धेरै धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदीसँग कुराकानी गर्यौं। विशेष त संसद र सांसदले नागरिकको लागि बनाएका योजनाहरू र त्यो योजना कार्यान्वयनका लागि के कस्तो अभ्यास भइराखेको छ भन्ने विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषयवस्तु बारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: र तेस्रो संस्करणको एनपीएल को खेल तालिका सार्वजनिक लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल बीसौं एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढ़ी रेमिट्यान्स भित्रिएको देखिन्छ। विदेश जानेको संख्या बढ़ेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढ़ेको हो। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ़नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ। स्वदेशमै रोजगार सृजना गरी विदेशी नै क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
3: रसुवा भोटेकोसी बाढ़ीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेना सहितको टोलीले आज फिला पारेका 11 सब हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 सब फेला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी राखेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमी जल विद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
4: रसुवा भोटेपछि बाढीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ सब फेला परेको छ। त्यो मध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तवाले सब चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी रहेको छ। त्यसै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय स्थानीय तहसँग समन्वय गरिराखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
3: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढ़ी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, सब व्यवस्थापन, राहत वितरण, सड़क तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
5: यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानून संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
3: काठमाडौँको सैनिक मञ्चमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालिन्द्र शाह बालिनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
6: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनुवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
3: नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि द्वन्द्व हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको कांग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
7: विगत जसलाई हामीले सधैँ सम्झाउनु पर्नेछ त्यसलाई जोगाउनेछौ। हाम्रा ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौ, तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छ। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ, समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कंग्रेस बनाएर हामी अधिवेशन लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौं हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात जाति भाषा धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नै, महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
3: कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट शुरू भएको छ। असोज 16 गते काठमाण्डुमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको शुरू गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि कांग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ़न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
8: गरेका छौँ त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएसम्म यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेका छौँ। किनभने राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ यो बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नागरिकता हरायो, जलेको, नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयकोमा एउटा नागरिकता सूचना व्यवस्थापन प्रणाली सीसीआईएमएस भनेर कार्यान्वयनमा छ। त्यो सीसीआईएमएसमा भएको विवरण चाहिँ म्याच भयो र उहाँको त्यो राष्ट्रिय परिचय पत्रमा उहाँले उपलब्ध गराएको त्यो बायोमेट्रिक भेरिफिकेसन चाहिँ म्याच भयो भने चाहिँ हामीले जुनसुकै जिल्लाबाट पनि उहाँलाई चाहिँ नागरिकताको प्रतिलिपि प्रदान गर्ने व्यवस्था चाहिँ कार्यान्वयनमा ल्याउँदैछौँ। अब
3: साझा खबरमा अब खेल खबर। विश्व एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको विदाई गरिएको छ। शनिबार राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम गरी टोलीको विदाई गरिएको हो। नेपाल टोलीलाई राखेप सदस्य सचिव रामचरित मित्र मेहता क्यानका सचिव पारस खड्का लगायतले विदाई गर्नुभएको हो। यस्तै नेपाल प्रिमियर लीग एनपीएल को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता शुरू हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमन्य सामान्य हुनेछन्। लीग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
1: बाढ़ी प्रभावित क्षेत्रमा डेंगीको जोखिम र अपनाउनु पर्ने सावधानी।
9: जुन बाढ़ीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिन जरुरी छ।
1: बाढ़ी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
12: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
1: पशुको दाना पानी। पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
13: पशु स्वास्थ्य। भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनुभयो। नयाँ दिल्लीस्थित इण्डिया ह्याबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेशन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन, उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनासो क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले मनासो आधार शिविरमा 8 मुद्दे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी लालपूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
11: सरकारले भोटेकोसी रसुवा बाढ़ीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वड़ा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ। रसुवा, नुवाकोट, धादिङ, तनहु र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
14: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन। मैले अन्य दोहोरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्मेटै छ हाम्रो यहाँहरूले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ त्यहाँ चाहिँ अनुसूचित टाइपको एउटा नमुना पनि दिइराखेको छ। त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेश गर्नुपर्ने। बैंक खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लाभदायीको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
11: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमूली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भोटेकोसी बाढ़ीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढ़ाईसँगै विभिन्न खेलकुद, नाच्ने, गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढ़ी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने:
15: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इंगेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने ती अनुसार चाहिँ अब नातिनालाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ, अब रमाउन थालेका छन्। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि सङ्गीतहरू नाचहरू गराउने जो उहाँहरूको त्यो मेन्टल ट्रमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छन्।
11: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुले कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाई बसिरहनु भएको आश्रयस्थल वरपर कतिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टोपो छ कि? यो बेला लामखुट्टेको टोकाईबाट डेंगी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन:
16: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो। कपडा पूरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भनेर त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्टाखुट्टीमा पानी जमेको हुनै पर्छ।
11: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपड़ा लगाउन र पानी जम्ने खाल्टो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता:
17: दुईटा बच्चालाई त मेरो दूधले त पुग्दैन, पुग्न त तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
1: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: शीतल जाऊ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
20: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
19: ओहो, तिमी त घरको खाने भएछौ नि।
21: के को सरसल्लाह हो दुईजनाको?
20: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
21: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
19: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
21: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
22: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पोषण क्याप्सुल, पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव।
22: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढ़ाइरहेका छन्। अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन्। स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती, सुत्केरी महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ। सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ। यसमा स्वास्थ्य मात्र होइन, कृषि, पशुपन्छी, शिक्षा, खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोड़िएको छ। कैलालीको टीकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौं।
23: अब टीकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ, लगायत किशोरीहरूको जुन रक्त अल्पता लगायतको समस्या पनि छ। त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आयरन चाहिँ के खुवाउने, आयरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवारनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ। जस उहाँहरूको अवस्था त्यति राम्रो छैन, जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्त अल्पताको समस्या छ एउटा। अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जङ्क फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ। अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ, तैपनि अब हाम्रो के छ अहिलेको समाज, अहिलेका अब हाम्रा नानी बाबुहरू, बहिनीहरू, उहाँको खानपिनमा समस्या छ उहाँहरूको। हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेका छैन। जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउ चाउ चाउमिन त्यतातिर छ, त्यसले गर्दा उहाँहरूको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पहुँच कम छ भनौँ न, उहाँहरूले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ।
22: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन, जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ। पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ। त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ।
24: नमस्ते, मेरो नाम रिया पौडेल, म कुस्मा खटुवा चौकारी वडा नम्बर 9 म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ। मेरो ट्विन्स जुनले ट्विन्स बच्चा छ, बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुनले बच्चा हो मेरो। अब त्यो खुसी त के भन्नु त्यो त व्यक्त गरेर साध्य नै छैन अनि मलाई बच्चाहरूलाई अब स्तनपान गराउँदा धेरै आनन्द आउँछ आएर मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले छ महिना छ त मेरै दुधले मैले खायो त्यसपछि अब दुईवटा बच्चा भएपछि त दुईवटा बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले अब अहिलेसम्म त राम्रै छन् वेट पनि राम्रै छ।
22: बाढ़ी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड़ छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजपका अध्यक्ष तिलोत्तम पौडेल,
0: गाँसपास कपास महत्वपूर्ण हो, त्यसभित्र पनि गाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जंक फूडहरू लगाएर जान भएन जाने मान्छेले पनि दिने मान्छेले पनि जंक फूडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यस कारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ। सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्यता थियो। अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहतवाणी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
22: सरकार र अरूको मात्र मुख ताट्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
1: भोटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली एज आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढ़ी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले टिप्पणी गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 घर परिवारले लाल पूर्जा पाएका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एनपीएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ। हौस आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को IPTV सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: CIN को साझा
3: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
4: अहिले रातिको ठिक 8 बज्यो।
5: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
6: नेपाल परिवेश तथा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
5: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
6: संविधान दिवसका दिन बिहान टोलीखेल र दिउँसो शीतल निवासमा कार्यक्रम। ओली प्रचण्डले रासोपा विरूद्ध संविधान पक्षधरहरू मिल्न पर्ने बताएपछि गगनको अब्जेक्सन।
5: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल भोलि न्यूयोर्क जाँदै प्रधानमन्त्री शाहलाई पूर्व राष्ट्रपतिदेखि पार्टीका शीर्ष नेताहरूको अनौपचारिक सुझाव।
6: माथिल्लो त्रिशुली एकबाट आज 11 शव निकालियो। सुनसरीको दिवानगंजमा आज फेरि गोली चल्यो, एकजना घाइते।
5: ग्रीनल्याण्डको सुरक्षाका लागि अमेरिका र डेनमार्क बीच सम्झौता। रूसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर।
6: र एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने।
0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
5: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले बिहान काठमाडौँको सैनिक मंच टोणीखेलमा विशेष समारोहको आयोजना गरेको थियो, जहाँ राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्री संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। दिउँसो राष्ट्रपति निवासमा पनि विशेष समारोहको आयोजना गरियो, जहाँ सभामुख डीपी अरियाल लगायत विभिन्न राजनैतिक दलका नेता, सांसद तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। राष्ट्रपतिको सम्बोधनपछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र माधव नेपाल, नेपाली कंग्रेसका सभापति गगन थापा, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेसँग सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने राउण्ड टेबलमा सँगै बस्नु भएको थियो। बिहान टुणीखेलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। संविधानले जनतासँग गरेका वाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको उहाँको भनाई थियो। संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमान्दार नभए त्यो केवल कागजमा मात्र सीमित हुने शाहले बताउनुभयो। देशलाई रूपान्तरण गर्न अब पुरानै परिपाटीमा नचल्ने उहाँको भनाई छ।
7: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ, तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो शुरूआत हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनता ज्वरो गहिरो छ, तर यो ज्वरो उखल्ने हातहरू अब झन बलिया छन्, झन धेरै छन्।
5: हरेक वर्ष टुडी खेलमा आयोजना गरिने समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्च पास, झाँकी र सांस्कृतिक प्रस्तुति दिने गरेका छन्।
6: संविधान दिवसका दिनमा विपक्षी दलले नेपालमा विदेशी हस्तक्षेप बढ़ेको दावी गरेका छन्। आफू सत्तामा हुँदा चुपचाप सत्ता बाहिर भएपछि विदेशी हस्तक्षेप भन्ने कांग्रेस, एमाले र माओवादीका नेताहरूको पुरानै शैली हो। आज पनि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पक मलधार प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै आशय व्यक्त गर्नुभएको छ। प्रचण्डले भिडियो सन्देश जारी गर्दै धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोशिश भइरहेको आरोप लगाउनु भएको छ।
2: अहिले कहीँ न कहीँ कतै न कतैबाट धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोशिश भइरहेको देखिन्छ। यस्तो बेलामा हामीले संविधान दिवस मनाइरहेका छौं र यति बेला संविधान दिवस मनाउनुको हाम्रो अर्थ संविधानका मूलभूत सिद्धान्त, मूल्य, मान्यताको रक्षा गर्दै जनतालाई अझ अधिकार सम्पन्न तुल्याउनु, राष्ट्रिय स्वाधीनतामाथि विभिन्न देशी विदेशी प्रतिक्रियावादीहरूबाट भइरहेका दबाव र हस्तक्षेपका विरूद्ध सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने संकल्प गर्नु पनि हो।
6: अर्का पूर्व प्रधानमन्त्री ओलीले पनि अहिले नेपालमा विदेशी शक्तिको चलखेल र हस्तक्षेप व्याप्त रहेको दावी गर्नुभएको छ। संविधान दिवसका अवसरमा आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले फागुन 21 गते भएको चुनावको मौन अवधिमा बीबीसीले सार्वजनिक गरेको जेएनजी आन्दोलनको भिडियोले विदेशी शक्तिले खेल्न खोजेको विषय प्रष्ट भएको ओलीको टिप्पणी छ।
8: विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्, देखिए नै गरेका छन्, आश्चर्य लाग्ने गरी गर्नु हामीले देखेका छौ। मौन अवधिभित्र विदेशीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर अल्म ल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्यो।
6: ओली र प्रचण्डले अहिलेको सरकारलाई संविधान विरोधीको संज्ञा दिँदै संविधान पक्षधरहरू मिल्नुपर्ने बताइरहेका बेला कांग्रेस सभापति गगन थापाले रासोपा विरूद्ध जान नहुने बताउनु भएको छ।
9: संविधान बनाउने शक्तिहरू एकजुट हौ भनेर फेरि यसका आधारमा पनि फेरि हिजो हामी कोहीले मिलेर संविधान बनायौं, त्यो एक ठाउँमा आउँ, त्यो संविधान बनाउने बेलामा हुँदै नगएको शक्तिलाई अलग गरौं भन्ने कुरा पनि, यो कुरा पनि गर्नु हुँदैन हाम्रो पक्षमा। यसको संविधानको नाममा ध्रुवीकरण गर्नुभयो। हिजो संविधान बनाउने एमाले, संविधान बनाउने माओवादी, मधेसको दल पनि चाहिन्छ, रासोपा पनि चाहिन्छ, सबै मिलेर मात्र काम गर्न सकिन्छ। अरू कुरामा प्रतिस्पर्धा गर्ने हो, कन्स्टिट्युसनको कुरामा चाहिँ यो वा त्यो नाममा हामीले घेराबन्दी गर्ने वा कुनै पनि खालको ध्रुवीकरण गर्ने कुरा गर्नु।
6: सत्तारूढ रासोपाका सांसद यज्ञमणि न्यौपानेले पनि विपक्षीले संविधानका पक्षधर भनेपछि रासोपा पनि संविधानको स्टेक होल्डर भएको दावी गर्नुभएको छ।
10: संविधान आज जारी भएको दिन अनि यो संविधानको पक्षधर हामी भनेर कहीँ कहीँ हुङ्कार पिटेको म सुन्छु, तर स्मरण रहोस् आज राष्ट्रिय स्वतन्त्र पार्टी यो संविधानको स्टेक होल्डर हो।
6: अहिलेको सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि कार्यदल गठन गरेको थियो, तर विपक्षी दलले सो कार्यदललाई स्वीकार गरेका छैनन्।
5: संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली भोलि अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम रहेको छ। 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह यही असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ।
6: प्रधानमन्त्री शाहलाई महासभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा पूर्व राष्ट्रपतिदेखि विभिन्न दलका नेतासम्मले विभिन्न माध्यमबाट सुझाव दिने क्रम जारी रहेको छ। संसद संसदीय समितिदेखि सड़कबाट समेत प्रधानमन्त्रीलाई सुझाव दिनेको कमी छैन, तर प्रधानमन्त्रीले औपचारिक रूपमा बोलाएर सुझाव भने लिनुभएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप लगायतका मंचमा जलवायु परिवर्तन बारे नेपाल सरकारले कुरा उठाउँदै आए पनि कुनै उपलब्धि नभएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमाल जलवायु र विपद अन्तर सम्वाद कार्यक्रममा भण्डारीले हामी जस्ता साना मुलुकले जति बोले पनि विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न चासो नदेखाएको बताउनुभयो।
11: कोपमा पनि गएर बोल्यो नि त, कति सुन्यो त्यो हावाले उडाए जस्तो, त्यहाँ युएनमा गएर बोल्यो होइन, कोपमा पनि गएर बोल्यो नि त, हामीले गल्ती गरेको छैन, हामी तर अन्यायमा परिराखेका छौँ भन्ने कुरा हामीले गरेकै हो। तर अझै पनि जुन यो ग्लोबल वार्मिङ बढ़िरहेको छ त्यसलाई कन्ट्रोल गर्नको लागि ती शक्तिशाली राष्ट्रहरूले जुन खालको चाहिँ विधि अपनाउनु पर्ने हो, उहाँहरूको कम्पिटिसन छ, उहाँहरू मान्ने तयार हुनुहुन्न।
6: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भाषण गरेर फर्किने मात्र नभई कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने सुझाव दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा द ग्रीन टेबलको 18 श्रृंखला, हिमचोलीको हलचल, भटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयको संवाद कार्यक्रममा उहाँले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ, यसमा साझा दृष्टिकोण कुन रूपमा राख्दछ भन्ने कुरा नेपालको साझा दृष्टिकोण बन्नुपर्ने बताउनुभयो।
12: अन्तर्राष्ट्रिय मञ्चमा गएर सम्माननीय प्रधानमन्त्रीजीले बोल्ने र बोलेर केही कुरा राखेर फर्किने मात्रै होइन, कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल देश लाग्नुपर्छ। तेस्रो कुरो, कार्बन उत्सर्जन गरेर आजको संकट र आगामी संकटमा निश्चय नै ठूला राष्ट्रहरूको भूमिका छ, तर ती ठूला राष्ट्रहरूसँग हामीले कुनै दुश्मनीको कुरो द्वन्दको कुरो होइन, तथ्यमा आधारित भएर यो पृथ्वीको संकट उपरको समाधानमा सहकार्य गर्ने कुरालाई गहिरो संवादबाट नेपाल देशले नै नेतृत्व गर्ने अग्रसरता गरेर त्यो संवाद बढ़ाएर जानुपर्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक दलसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनैतिक दलसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत रहेको बताउनुभयो।
13: संसदीय लोकतन्त्रमा प्रधानमन्त्री न आफ्नो दलको बैठकमा सामेल हुने गर्दछन्, उनी दलको नेता हुन्, दलको बैठकमा सामेल हुँदैनन्, संसदले प्रधानमन्त्री चुनेको छ, संसदलाई उनी अवज्ञा गर्ने गर्दछन्, आम जनतासँग संवादबाट टाढा बस्न खोज्दछन्। राजनीतिक दलहरूसँग संवाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ।
5: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
15: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवनभरको।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: पन्ध्रौं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको वडा अधिवेशन शुरू भएको छ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार आज 35 जिल्लाका वडामा अधिवेशन भइरहेको छ बाँकी जिल्लामा भने भोलि शुरू हुनेछ मंगसिरमा समानान्तर महाधिवेशन घोषणा गरेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने वडा अधिवेशनमा सहभागी भएको छैन देउवाको गृह जिल्ला डडेलधुरामा पार्टीको अधिवेशनलाई लिएर विवाद चर्किएको छ जिल्ला सभापति भीमबहादुर साउदले अधिवेशनको प्रक्रिया अघि बढ़ाएपछि नेताहरू बीच मतभेद सतहमा आएको हो जिल्ला उपसभापति दिल्ली राज जोशी अर्का उपसभापति लक्ष्मी अवस्थी सचिव शेरबहादुर भण्डारी प्रदेशसभा सदस्य सरस्वती खड्का जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारी लगायत नेताहरू अधिवेशनको प्रक्रियाको विरोधमा उत्रिएका छन् यता जिल्ला सभापति साउद सहित गोविन्द बोहरा रघुवर भट्ट लगायत नेताहरू भने अधिवेशनको प्रक्रिया अघि बढ़ाउने पक्षमा देखिएका छन् उनीहरू भोलि वडा अधिवेशन गर्ने तयारीमा छन् यसैबीच डडेलधुराका पूर्व सभापति तथा पूर्व प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले समेत अधिवेशन बहिष्कार गर्ने घोषणा गर्नुभएको छ काठमाडौँ उपत्यका तथा आसपासका दोलखा रामेछाप काभ्रेपलाञ्चोक सिन्धुपाल्चोकमा पनि आजै वडा अधिवेशन भइरहेको छ पाँचथर झापा शंखसभा धनकुटा भोजपुर खोटाङ उदयपुर मोरङमा आज वडा अधिवेशन हुँदैछ गण्डकी प्रदेशका सबै जिल्लाहरू र कर्णालीका रूकुम पश्चिम डोल्पा जुम्ला मुगु हुम्ला जाजरकोट दैलेख सुर्खेत सहित सुदूरपश्चिम प्रदेशका अछाम दार्चुला बैतडी र कैलालीमा पनि आजै वडा अधिवेशन हुँदैछ लुम्बिनी प्रदेशका गुल्मी र नवलपरासी बाँकेमा भने आज र भोलि दुई दिन गरेर वडा अधिवेशन हुनेछ मध्यप्रदेश लगायतका तराईका जिल्लाहरूमा विश्वकर्मा पूजालाई पूजाको पर्वका रूपमा मनाइने भएकाले भोलिबाट वडा अधिवेशन शुरू हुने भएको छ त्यस्तै बाढ़ी प्रभावित रसुवा र नुवाकोटमा असोज सातमा वडा अधिवेशन हुनेछ भने धादिङमा असोज पाँचमा वडा अधिवेशन हुनेछ नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन गराउन प्रयासरत रहेको बताउनु भएको छ आज शुरू भएको वडा अधिवेशनको क्रममा काठमाडौँ तीसको कांग्रेस वडा कार्यालय पुग्नुभएका थापाले देउवा समूहलाई समेट्न असोज 16 गते बिहानसम्म प्रयास गर्ने बताउनु भएको छ
5: संविधान बनाउन सक्छौँ एकजुट हौ भनेर फेरि यसका आधारमा पनि फेरि हिजो हामी कोहीले मिलेर संविधान बनायौं त्यो एक ठाउँमा आउँ त्यो संविधान बनाउने बेलामा हुँदै नगएको शक्तिलाई अलर्ट गरौं भन्ने कुरा पनि यो कुरा पनि गर्नु हुँदैन हाम्रो पक्षमा यसका संविधानका नाममा ध्रुवीकरण गर्नुभयो हिजो बाधाहरू फुकाइएको छ होइन अरू चाहिँ थप त्यसमा निर्णय गर्ने ठाउँहरू राखिएको छ भनेको मैले तपाईँले के यो कुरा बुझ्नु कि म 16 गतेसम्म अधिवेशनको दिनसम्म बिहानसम्म पनि अझै मेरो प्रयासमा भगीरथ प्रयास गरेँ
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास सफल नहुने बताउनु भएको छ संविधान दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र 10 महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताउनु भएको हो महाभारतमा जटिल अवस्थामा भीष्म पितामह ढलेको प्रसंग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताउनुभयो
6: अचाक्ने 5 वर्ष भएपछि भीष्म पितामहमा पनि सरसैयामाथि ढालेका अर्जुन शिखण्डी यिनीहरूले नै हानेका थिए भीष्म पितामहलाई सैका स्वयं पारेर शिखण्डी अगाडि राखेर अहिले पनि शिखण्डीहरू त अगाडि राखेकै छन् तर पनि भीष्म पितामह पनि सरसैयामाथि ढलेका थिए केपी ओली सरसैयामा ढलेको छैन खडै छ फेरि पनि मैदानमा छ
3: 74 वर्षको उमेरमा पनि अमरसिंह थापाले युद्ध लडेको स्मरण गर्दै उहाँले आफू कलम लिएर युद्धमा रहेको जिकिर गर्नुभयो उहाँले आफू 6 दशकदेखि एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताउनुभयो अध्यक्ष र महासचिव समेत बाँडफाँड भएको भन्ने समाचारहरू झूठो भएको उहाँको दावी थियो
6: भित्रभित्र पार्टी फुटाउनेलाई कागज तयार हुँदैछ अरे कति खेती गरे कुन्ती मकानको एउटा बित्छ म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर, एमाले आफ्नै बाटो हिँड्छ तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छ? हामी आफ्नै बाटो हिँड्छौ, देवता आफै छ।
3: ओलीले असोज 6 र 7 गते बस्ने केन्द्रीय समिति बैठक पछि पार्टी एकता र आगामी कामको संकल्प सहित बाहिरिने बताउनु भएको छ।
4: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषय कार्यक्रममा उहाँले राष्ट्र बैंकलाई कमजोर बनाउने गरी कानूनी तथा संस्थागत व्यवस्था परिवर्तन गर्न लागि आरोप लगाउनु भएको हो। उहाँले गवर्नरको कार्यकाल घटाउने वा कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउने गरी सरकारले कानून बनाउन लागेको भन्दै राष्ट्र बैंक सचेत हुनुपर्ने बताउनुभयो। पूर्व गवर्नर समेत रहनुभएका खतिवडाले राष्ट्र बैंकमाथि सरकार मात्र नभई अन्य नियामक निकायले पनि विगतमा हस्तक्षेप गर्न खोज्ने गरेको सुनाउनुभयो। उहाँले आफ्नो गवर्नर कार्यकालमा समेत अन्य नियामक निकायबाट राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेपको प्रयास भएको उल्लेख गर्नुभयो। बैंकिङ प्रणालीसँग सम्बन्धित संवेदनशील सूचना अन्य निकायलाई उपलब्ध गराउने विषयमा राष्ट्र बैंक कठोर हुनुपर्ने उहाँको भनाइ छ। उहाँका अनुसार नेपाल राष्ट्र बैंक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी अर्थ मन्त्रालय तथा अन्य नियामक निकायबीच क्षेत्राधिकारको विषयमा समस्या देखिने गरेको छ। यसमा संवादबाट समाधान खोज्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
7: छलफल गर्न सक्नु पर्यो, सीआईबीले मानेन भने त्यसको प्रमुखसँग कुरा गर्नु पर्यो, त्यो पनि भएन भने प्रधानमन्त्रीसँग कुरा गर्नु पर्यो, अर्थमन्त्रीसँग कुरा गर्नु पर्यो। हामी बालोटारमा मात्रै बसेर यो समस्या फेरि हल गर्न सक्दैनौ। त्यसको पोलिटिकल्ली हामीले डिल गर्न सक्नुपर्छ र त्यो आँट पनि हामीले राख्नुपर्छ। त्यसो गर्यो भने केन्द्रीय बैंकको स्वायत्तता हामीले जोगाउन सक्छौँ, होइन भने कानूनमा मात्रै राख्यो भने त्यो स्वायत्तता हुँदैन।
4: साथै उहाँले ग्रेलिस्टबाट बाहिरिन व्यवसायलाई समातेर मात्रै नहुने बताउनु भएको छ। ग्रेलिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने उहाँले सुझाउनुभयो।
7: यो ग्रेलिस्टबाट निक्लन भनेर बैंकरहरूलाई च्यापच्यापी पक्रेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ, अनि एक्जिक्युसन र रिजल्ट खोज्छ एफएटिएफले, त्यो त हुँदैन फेरि पनि। त्यसो हुनाले क्रेडिबली काम गर्नु पर्यो सरकारले र रिजल्ट देखाउनु पर्यो, त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ, त्यो मूल्याङ्कन गराउने परिस्थिति सरकारले सृजना गरोस्।
3: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका सम्पर्कविहीन व्यक्तिमध्ये 11 जनाको शव आज निकालिएको छ। भदौ 10 गते रसुवाको भोटीकोशीमा आएको बाढ़ीका कारण हराइरहेका मध्ये 11 जनाको शव निकालेर नुवाकोट ल्याइएको हो। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अजिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका 11 वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ। थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ। भोटेकोशी बाढ़ीपछि सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज कुशको प्रतिमा बनाएर पशुपति आर्य घाटमा अन्त्येष्टि गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार सुनसरीको दिवानगंजमा गोली चलेको छ दिवानगंज गाउँपालिका एक स्थित मध्य हर्साईमा आज अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएका छन् उनको तिघ्रामा गोली लागेको छ गोली लागेर गम्भीर घाइते उनलाई नोबेल सेक्सन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको सुनसरीको दिवानगंजमा गोली चलेको छ दिवानगंज गाउँपालिका एक स्थित मध्य हर्साईमा आज अज्ञात समूहले

0: अन्यको खोजी भइरहेको छ। गोली चलेपछि स्थानीय आक्रोशित भएका छन्। थप क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ।
1: बारामा चक्कु प्रहारबाट एकजनाको हत्या भएको छ। जितपुर सिमरा उपमहानगरपालिका दुई सिमरा स्थित मेन रोडको एक होटलमा चक्कु प्रहार गरेर स्थानीय 35 वर्षीय शेरबहादुर खड्काको हत्या भएको हो। चक्कुको प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगंज पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब परीक्षक डीएसपी दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँका अनुसार घटनामा संलग्नहरू फरार रहेका छन्। खाजा खान आएका समूह बीच विवाद भएपछि होटलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
0: चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती रोनाल्डो मृत अवस्थामा भेटिएको छ। आज बिहान रोनाल्डो 20,000 पोस्ट नजिक मृत भेटिएको हो। सौराहा खोरसोर क्षेत्रको सेलिब्रिटीका रूपमा परिचित रोनाल्डोले खोरसोर स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो। केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुण्य बताउनुभयो। करिब 53 वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिन्ह समेत थिए।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र डेनमार्क बीच ग्रीनल्याण्डको सुरक्षालाई लिएर सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको सुरक्षा र त्यसका अन्य सबै आवश्यकताहरूमा सधैंका लागि अमेरिकाको पूर्ण नियन्त्रण रहने दावी गर्नुभएको छ। सम्झौतासँगै ग्रीनल्याण्डसँग सम्बन्धित अमेरिकाका सबै चिन्ताहरू पूर्ण रूपमा दूर गर्ने उहाँले बताउनुभयो। ट्रम्पले सम्झौतालाई अनन्त प्रकृतिको भन्दै यसको अन्त्य नहुने पनि बताउनु भएको छ। ट्रम्पले अमेरिकी विरोधी कुनै पनि देशले अमेरिकाको लिखित स्वीकृति बिना ग्रीनल्याण्डमा सैन्य आधार स्थापना गर्न, सैन्य उपस्थिति राख्न वा संवेदनशील क्षेत्रमा लगानी गर्न नपाउने बताउनुभयो। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि सम्झौताको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। उहाँले आगामी साता संयुक्त राष्ट्र संघीय महासभाका क्रममा यसबारे औपचारिक रूपमा हस्ताक्षर हुने जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ। ट्रम्पले विगत केही महिनादेखि ग्रीनल्याण्डलाई अमेरिकी नियन्त्रणमा लिनुपर्ने कुरा उठाउँदै आउनु भएको थियो।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस विरूद्ध प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। यो नयाँ कानूनले अमेरिकाका राष्ट्रपतिलाई रूसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार भारत र चीन सहित पाँच देशलाई 100% भन्सार महसूल लगाउने अधिकार दिनेछ। यद्यपि विधेयकले स्वचालित रूपमा भारत वा चीनलाई 100% शुल्क लगाउने नभएर राष्ट्रपति ट्रम्पलाई त्यसो गर्न अधिकार दिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विधेयक अमेरिकाको संसदले यसअघि नै पारित गरिसकेको छ। विधेयकमा रूसबाट आफ्नो प्राकृतिक ग्यास आवश्यकताको 15% भन्दा कम आयात गर्ने र रूसमा आफ्नो निर्भरता कम गर्न काम गरिरहेका देशहरूका लागि छूट समावेश छन्। यसका साथै विधेयकमा राष्ट्रपति भ्लादिमिर पुटिनका साथ रूसका वरिष्ठ सरकारी अधिकारी, बैंक तथा अन्य वित्तीय संस्था विरूद्ध प्रतिबन्ध समावेश छन्।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन्। लुम्बिनी र सुदूरपश्चिम बीचको खेल कार्तिक 9 गते हुनेछ। एनपीएलको लीग चरणका खेल कार्तिक 29 गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंगसिर 1 गते पहिलो क्वालिफायर हुनेछ भने मंगसिर 2 गते इलिमिनेटर खेल हुनेछ। मंगसिर 3 गते दोस्रो क्वालिफायर पछि प्रतियोगिताको उपाधिका लागि मंगसिर 5 गते फाइनल खेल हुनेछ।
0: एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। आज काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रमबीच खेलाड़ीको विदाई गरिएको हो। राखेप सदस्य सचिव रामचरित मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले आफूहरू मेडल ल्याउने लक्ष्यका साथ जापान जान लागेको बताए। प्रतियोगिताका निम्ति नेपाली टोली निकै उत्साहित रहेको उनले उल्लेख गरेका छन्। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको समूह चरणमा

0: नेपालले अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह विजेता बनेमा क्वार्टर फाइनलमा श्रीलंका र उपविजेता भए भारतलाई प्रतिस्पर्धीका रूपमा पाउनेछ। एसियाली खेलकुदको 20 संस्करण जापानको नागोया स्थित मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच शुरू भएको छ। उद्घाटन समारोहमा नेपाली टोलीले राष्ट्रिय झण्डा सहित मार्च पास्ट गरेको छ।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संविधान दिवसका दिन बिहान टोली खेल र दिउँसो शीतल निवासमा कार्यक्रम। ओली प्रचण्डले रासोपा विरूद्ध संविधान पक्षधरहरू मिल्न पर्ने बताएपछि गगनको अब्जेक्सन।
1: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल भोलि न्यूयोर्क जाँदै प्रधानमन्त्री शाहलाई पूर्व राष्ट्रपतिदेखि पार्टीका शीर्ष नेताहरूको अनौपचारिक सुझाव।
0: माथिल्लो त्रिशुली एकबाट आज 11 शव निकालियो। सुनसरीको दिवानगंजमा आज फेरि गोली चल्यो, एकजना घाइते।
1: ग्रीनल्याण्डको सुरक्षाका लागि अमेरिका र डेनमार्क बीच सम्झौता। रूसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर।
0: र एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भेट्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र तिनी बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। जनतालाई सांसद र संसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुवेदी हुनुहुन्छ। हार्दिक स्वागत छ।
1: नमस्ते।
0: तपाईसँग युवा अभियन्ताको रूपमा कुराकानी गर्दा गर्दै अहिले सांसदको रूपमा हामी कुराकानी गरिराखेका छौं, यसलाई यहाँले व्यक्तिगत रूपमा चाहिँ कसरी लिनुहुन्छ? त्यहीमा रहेको
1: यस्तो छ, सर्वप्रथम के कुरा महत्वपूर्ण कुरा हो भने हाम्रो जीवनको विभिन्न पाटा हुन्छन् होइन। हामीले आफ्नो पेसागत जीवनमा एउटा भूमिका हुन्छ, राजनीतिक जीवनमा अर्को भूमिका हुन्छ। तर म त 79 नै जनताकै सेवा गर्छु भनेर म निर्वाचनमा होमिएको थिएँ। अब हामी 82 निर्वाचित भएर आएँ
0: भनेको युवाको क्षेत्रमा क्रियाशील हुँदाहुँदै पनि विभिन्न प्रकारको आयाम र अवसरहरू छ भन्ने चाहिँ यसलाई स्थापित गर्ने भयो।
1: यसमा यस्तो छ, अब अहिले त हामी जेएनजी आन्दोलन, सर्वप्रथम के कुरा महत्वपूर्ण कुरा हो भने हाम्रो जीवनको विभिन्न पाटा हुन्छन् होइन। हामीले आफ्नो पेसागत जीवनमा एउटा भूमिका हुन्छ, राजनीतिक जीवनमा अर्को भूमिका हुन्छ।

0: यो नियमित निर्वाचन नभएर यो चाहिँ एउटा विशेष परिस्थितिमा भएको निर्वाचन हो र त्यसले राष्ट्र स्वतन्त्र पार्टीलाई चाहिँ एउटा अभूतपूर्व जनादेश पनि दिएको छ। त्यो भन्नुको अर्थ यो हामी अहिले सांसद हुनुभन्दा अगाडि पनि जेएनजीको त्यो आन्दोलन पछाडि हेऱ्यो भने त क्याबिनेटमै पनि युवाहरूको एउटा सम्मानजनक उपस्थिति सुरु भइसकेको अवस्था थियो। अहिले त संसदमा प्रतिनिधित्व युवाको राम्रो छ होइन, त्यति मात्र होइन क्याबिनेटमै हेर्नुभयो भने त झण्डै 70% जस्तो त युवाहरूकै भूमिका छ। अब यसरी हेर्दाखेरि चाहिँ हामीले हिजो विगतमा भन्दै आएको नीति निर्माण र नीतित्व तहमा युवाहरूको सार्थक र अर्थपूर्ण सहभागिता हुनुपर्छ भनेका थियौं। त्यो सहभागिताको दृष्टिकोणबाट चाहिँ अब एक किसिमले भने राज्यको धेरै क्षेत्रमा चाहिँ युवाहरूको सहभागिता छ। अब त्यो युवाको सहभागितासँगै चाहिँ परिणामको लागि चाहिँ काम गर्नुपर्ने बेला छ। जस्तै मुलुकमा रोजगारीको अवसरहरू सिर्जना गर्नुपर्ने कामहरूको बेला छ भने सानो सानो हाम्रो अब नेपालमा 3 तहको सरकार छ, संघ प्रदेश स्थानीय तह होइन, तर नागरिकलाई त्यो वाडा तहको काम र संघीय सांसद बीचको त फरक छ नि त। काम गर्ने जिम्मेवारी या कानूनी दायरा त्यो कुरा पनि हामीले बुझाउँदै जानुपर्नेछ भन्दाखेरि यो दुईवटा भूमिका बढी हुनेले चाहिँ हामीसँग एउटा चाहिँ कानून लेखनको चाहिँ मुख्य भूमिका हो, तर जनताको अपेक्षा चाहिँ अब विकास र सँगसँगै जनप्रतिनिधि भइसकेपछि हाम्रो उहाँले आफ्नो कुरा कहाँ राख्ने त भन्दा जनप्रतिनिधि कहाँ राख्ने भन्दाखेरि चाहिँ धेरै कुराहरूसँग चाहिँ हामी ठोकिनु पर्दो रहेछ।
1: यहाँले पहिलो पटक अथवा पहिलो प्रयासमै सांसदको रूपमा यहाँ निर्वाचित हुनुभयो अथवा त्योभन्दा अगाडि पनि आन्तरिक अथवा खुलेरै पनि पटक पटक त्यो अरू पार्टी अथवा अरू क्षेत्रबाट पनि लडाइ गर्नु
0: थिएन। म 79 सालमै राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना पश्चात नै पार्टीसँग जोडिएको थिएँ र 79 सालको जो असारमा पार्टी स्थापना भयो, म अब मङ्सिरमा हाम्रो निर्वाचन थियो 79 सालको, म मङ्सिरकै निर्वाचनमा दाङ सिट नम्बर 3 प्रतिनिधिसभाको उम्मेद्वार नै थिएँ। म यसपटक दोस्रो पटक मेरो निर्वाचनको अनुभव हो र
1: पहिलोमा
0: भन्दा पनि त्यो बेला मलाई 15,500 मत दिनुभएको थियो र त्यो बेला धेरै नागरिकले भन्नुहुन्थ्यो कमल भाइ तपाईँले मतले हारे पनि मनले जितेको, यति मत आउँछ भने थाहा पाए हामी तपाईँलाई जिताउन सक्दो रहेछौ र तपाईँ अर्को पटक कसरी भन्नुहुन्थ्यो र म यसपालिको निर्वाचनमा पनि त्यो जनतासँगको मेरो 3 वर्षको कनेक्सन थियो र मैले निर्वाचनमा चाहिँ मैले म विजय हुन्छु भन्ने कुरामा करिब करिब म निश्चिन्त थिएँ र मतान्तरको कुराकै विशेषमा हामी चुनावी प्रचारमा पनि हामी त्यसरी गएका थियौं र अहिले निर्वाचन पश्चातको समयमा फर्केर आउँदाखेरि चाहिँ हामीले जनतासँगको दूरी जहिले सँगै राखिराख्नुपर्ने रहेछ। म सकेसम्म कोसिस गरिरहेको हुन्छु कि म डाइरेक्ट कम्युनिकेसन गर्छु मेरो नागरिकसँग जुनसुकै समस्या परोस्, त्यसले चाहिँ जनता र एउटा जनप्रतिनिधिसँगको यो दूरी चाहिँ बढ्न हुँदैन, एकदम दूरी घट्नुपर्छ, एकदम क्लियर उहाँहरूले आफ्नो कुरा जुनसुकै समयमा जस्तो अवस्थामा पनि राख्न सक्नुपर्छ र त्यो जवाबदेहिता चाहिँ हामीसँग पनि हुनुपर्छ भन्ने मेरो मान्यता राख्छु। म त्यही अभियानमा हिजो पनि थिएँ आज पनि छु।
1: अब अरू सांसदको हेर्ने हो भने कोही बाउ बाजेदेखि नै पार्टीमा लागेको अनि पार्टीमै लागेर एउटा सांसदको रूपमा जितेर अगाडि बढ्न खोज्ने एक खालको हुन्छ। अब युवाको क्षेत्रमा लामो समय तपाईँले जुन खालको अभियान चलाउनु भयो यसमा तपाईँले के फरक पाउनुभयो? यो युवा अभियन्ताको रूपमा काम गर्दै गर्दाखेरि धेरै कुरा सिकियो ताकि अहिले अलि सजिलो भयो, अथवा युवाको क्षेत्र फरक खालको रहेछ यता सांसदको चाहिँ फरक परेर अलि अन्यल त्यस्तो खालको केही अनुभव जस्तो?
0: त्यस्तो यस्तो रहेछ खासमा हामीले म त युवा अभियानको रूपमा मात्रै पनि होइन, म खास यो नीति निर्माणको तहमा त सांसदहरूलाई पनि हामी ट्रेनिङ दिन्थ्यौं या त्यो कार्यशालामा म सहभागी हुन्थे भनेपछि हामीले त्यो बेलामै नीतिगत रूपमा थुप्रै बहसहरू गर्थ्यौं, तर मुद्दा चाहिँ के हुन्थ्यो भने युवाको चाहिँ नेतृत्वको मुद्दा हुन्थ्यो या क्लाइमेट चेन्जको मुद्दा हुन्थ्यो या बायोडाइभर्सिटीको मुद्दा हुन्थ्यो या चाहिँ युथ इम्प्लोयमेन्टको कुरा हुन्थ्यो, यसरी इस्युगत कुरा हुन्थ्यो, तर हामीले कुरा गर्ने भनेको चाहिँ पोलिसीहरूमा रिफर्म गर्नुपर्छ भनेर हामीले काम गर्थ्यौं। युवा नीति बनाउनेदेखि मन्त्रालय बनाउनेदेखि लिएर त्यो नीतिगत रूपमै काम गरेको कारणले चाहिँ बाहिर बसेर काम गर्नु र भित्र बसेर काम गर्नुको चाहिँ केही फरक हुँदो रहेछ। हामीले बाहिर बस्दाखेरि चाहिँ सबै कुरा चाहिँ सहज रूपमा भइहाल्छ जस्तो लाग्थ्यो भने भित्र हेर्दाखेरि त्यो प्रोसिडियर ड्यू प्रोसेसले चाहिँ कहिलेकाहीँ हामीले सोचेको कुराहरू पनि हामीले गर्न पाइरहेको हुँदैन, त्यो चाहिँ फरक हुँदो रहेछ।
1: अब तपाईँले राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघको संस्थापक केन्द्रीय अध्यक्षको रूपमा तपाईँ कार्यरत हुनुहुन्छ, गुड गभर्नेन्स प्रोटेक्सन फोरमको संस्थापक अध्यक्षको रूपमा, त्यसै गरी अब सामुदायिक रेडियो हापुरेको स्थापनामा पनि तपाईँ आफै नेतृत्वदायी भूमिकामा हुनुहुन्छ, त्यसै गरी जलवायु परिवर्तन अब राष्ट्रिय युवा परिषद गठनमा पनि तपाईँहरू भयो होइन, त्यसो हुँदाखेरि जहाँ पनि

0: तपाईँले विगतमा काम गर्नुभयो त्यसको बिउ रोप्ने कामको रूपमा तपाईँ आबद्ध हुनुभयो होइन। अब सांसदको रूपमा संसदमा प्रवेश गर्ने बित्तिकै त्यहाँ पनि केही नयाँ सकिन्छ कि भनेर लाग्नुभयो, त्यसको राम्रै संकेतहरू प्राप्त भयो अथवा त्यहाँ अलग रहेछ काम गर्ने शैली?
1: यस्तो छ, मैले विषयगत रूपमा मैले मेरो एजेण्डा पनि निर्वाचनको बेला प्रश्न राखेको थिएँ। मैले चाहिँ जनतासँग चाहिँ दुईटा कुरा गरेका थिएँ। एउटा चाहिँ मैले सकेको इमान्दार प्रयत्न गर्छु, पहिलो काम चाहिँ मेरो कानून निर्माण हो, तर सँगसँगै मैले विकासमा पनि, किन मेरो क्षेत्र अलि पछाडि छ भने त्यसलाई माथि ल्याउनलाई पनि मैले काम गर्नुपर्छ, जनताको जीवनस्तरदेखि लिएर त्यहाँको पूर्वाधार विकासमा पनि मेरो सहयोग हुनुपर्छ भन्ने छ। र मैले देवानदेखि मेरो आफ्नो बाचापत्रसँग र जनतासँग जसरी मैले कुरा गरेको थिएँ त्यही दृष्टिकोणमा म लागिरहेको
0: कानून र विकास सँगसँगै
1: छ, किनभने नेपाल जस्तो देशमा चाहिँ सांसदहरूले सबै कानून बनाउँछु भन्ने मात्रै कुरा पनि होइन रहेछ।
0: तर विकास निर्माण सांसदको काम होइन,
1: यसरी भनेको छु, जस्तै विकास दुईटा हो। हामीले बुझाउनु पर्ने कुरा के छ भने वाडाले, वाडा तहले गर्नुपर्ने विकासको काम चाहिँ वाडा तहले नै गरिदिनुपर्छ र वाडाको मान्छेको जवाबदेहिता वाडा तहमा हुन्छ। यो जवाबदेहितादेखि उहाँहरू भागिरहनु भएको छ भन्ने कुरामा चाहिँ म त्यो महसुस गर्छु, किनभने यदि वाडाको समस्या वाडा अध्यक्षहरूले राम्रोसँग सम्बोधन गरिदिने हो भने त्यो मेयर कहाँ या अध्यक्ष कहाँ कम पुग्न सक्छ। मेयर र अध्यक्षले, वडा अध्यक्षले सम्बोधन नगरिरहेका कुराहरू उहाँको क्षेत्राधिकारभित्रको कुरा सम्बोधन गरिदिनु हो भने जनताको अधिकांश कुराहरू त्यहाँबाट पूरा हुन सक्छ। त्योदेखि बाँकी रहेको पनि प्रदेश छ, हामीसँग प्रदेश सांसदहरूले प्रदेश अन्तर्गतको समस्याहरू चाहिँ सहज रूपमा सम्बोधन गरिदिनु भने नागरिक कहाँ आउँछ। संघको एउटा सांसदसँग त्यो समस्याहरू कम आउनु पर्थ्यो नि, तर हामी कहाँ आउने समस्याहरू यस्तो कुरा आउँछ भने तपाईँ आफैलाई पनि अचम्म लाग्न सक्छ। भन्नुपर्छ हामीले संविधान तह तीन तहको सरकारको परिकल्पना गर्यौं होइन, तर अधिकारको हिसाबले स्पष्टता नभएर हो या कानून निर्माणको स्पष्टता नभएर हो या त्यो जनतालाई हिजोदेखि सांसदले चाहिँ विकास बाँड्ने अभ्यासको कारणले हो, यो अलिकति जनतामा कन्फ्युज पनि देखिन्छ।
0: भनेको जसले जुन काम गर्नुपर्ने हो त्यो नगरेको
1: कारणले
0: सांसदहरूले कानून मात्रै होइन विकास पनि हेर्नु
1: परेको छ। तर अलिकति चाहिँ के हो भने विकास हुँदै होइन भन्ने तर्क होइन, जस्तै स्थानीय तहले गर्नुपर्ने कुरा, प्रदेशले गर्नुपर्ने क्षेत्राधिकारको कुराको विकासको कुरा चाहिँ उहाँहरूले नै गर्ने, समन्वय गर्ने हो, तर राष्ट्रिय रणनीतिका ठूला कुराहरूको काम त कसले गरिदिन्छ भनेपछि त्यो क्षेत्राधिकार त फेरि संघ सरकारको हो नि, त संघ सरकारको सांसद भइसकेपछि त संघ सरकारसँग उसले समन्वय त गरिदिनु पर्यो, भनेपछि विकास उसले गर्ने होइन, उसले समन्वय गरिदिने हो, किनभने सांसदले विकासै आफैले गर्ने होइन, विकास निर्माणको काममा पनि उसको सहजीकरण समन्वय चाहिँ जनताबाट अपेक्षित हुन्छ र अहिलेसम्म हामीसँग लोकतन्त्र अझै सुदृढ नभइसकेको बेला चाहिँ त्यो चाहेको, तर मूलभूत कानून हो। तर कानून बनाउँदाखेरि पनि तपाईँलाई म आज एउटा कुरा चाहिँ सेयर गरौं, मैले चाहिँ के सोचेको थिएँ भने मैले निर्माण गर्ने कानूनमा चाहिँ मैले सोचेको कुराहरू पूरा हुन्छ या मैले जनताको मुद्दालाई चाहिँ मैले कानूनी भाषामा चाहिँ राख्छु र त्यो भोलिको दिनमा चाहिँ सहज रूपमा जान्छ भन्थ्यो, तर हाम्रो प्रोसेस चाहिँ के हुन्छ भने हाम्रो ड्राफ्टिङमै समस्या छ भन्छु। मैले अस्ति सदनमा पनि त्यो कुरा उठाएको छु, जस्तै कानूनको ड्राफ्ट गर्ने कुरा चाहिँ संसदलाई या सांसदलाई र संसदीय समिति मार्फत भइदियो भने चाहिँ पहिले नै त्यो शुरूआत हुँदाखेरि नै त्यो ड्राफ्टिङ टिमको मान्छे चाहिँ त्यही सांसदहरूसँग बसेर प्रोसेस सुरु हुनु पर्थ्यो। अहिले त हाम्रो मस्यौदा बनाउने कुरा चाहिँ अब कानून मन्त्रालय छ, कानून मन्त्रालय अब आयोगलाई मस्यौदा यसको ड्राफ्टिङ टिमले त्यहाँबाट ड्राफ्ट गर्छ, मन्त्रीले चाहिँ ल्याएर चाहिँ सरकारमा पठाउनुहुन्छ, मन्त्रालय अब क्याबिनेटमा पठाउनुहुन्छ, क्याबिनेटले त्यसलाई पूर्व स्वीकृति दिन्छ अनि संसदमा त्यसको प्रक्रियामा आउँछ, संसदमा सैद्धान्तिक छलफल भनेर जान्छ, सैद्धान्तिक छलफलपछि फेरि दफावार छलफल भनेर कुनै समितिमा पठाइन्छ, समितिमा पठाए पनि छलफल हुन्छ, संशोधन हाल्नको लागि 72 घण्टाको समय हुन्छ, हामीले हाल्छौं। तर अहिलेसम्मको अभ्यास चाहिँ सरकारले लिएको संशोधन चाहिँ यदि जेन्युनली सांसदले हालेको छ भने त्यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनु हुँदैन, यदि सांसदको त्यो प्रस्ताव चाहिँ जेन्युन छ भने एक्सेप्ट हुनु पर्थ्यो। तर हाम्रो अभ्यास चाहिँ के रहेछ भने यदि बहुमत छ भने चाहिँ सरकारले लिएको संशोधन चाहिँ पास गर्ने पूर्ववत अभ्यास रहेछ,
0: भनेको सोचेको चाहिँ छैन रहेछ कानून निर्माण
1: कुरा नै संशोधन गर्न जरूरी रहेछ कि कानून निर्माणमा चाहिँ सांसदहरूको रोल अझै बढी अपेक्षित रूपमा चाहिँ आउनुपर्छ, त्यो चाहिँ संविधानमय व्यवस्था गरेर हुन्छ कि कानूनी बनाएर हुन्छ कि त्यो अधिकारको दायरा बढाउनुपर्छ।
0: त्यसो भए अनि यो तपाईँले जुन खालको कानून निर्माणको प्रक्रिया खोजिराख्नु भएको छ नि, प्रत्यक्ष संलग्नता सांसदकै शुरूआतदेखि होस् भनेर, अनि अहिले त झण्डै दुई तिहाई त अनि राष्ट्रपतिकै छ, तपाईँ राष्ट्रपतिकै सांसद रूपमा हुनुहुन्छ, अनि त्यो तपाईँले खोजेको जस्तो अथवा सांसदहरूले चाहे जस्तो बनाउनको लागि शुरूआत भयो अथवा अगाडि बढ्नै सकिएन?
1: होइन, हामी बहसमै छौ, हाम्रो त पार्टीमा हाम्रो यस्तरी हुनुपर्छ भन्ने लेभलमा मूल नेतृत्वकैले पनि त्यो कुरा उठाइराख्नु भएको छ। हामी आफैले पनि कम्तीमा हिजो विगतको अभ्यास के थियो भन्ने नहेरौं, हाम्रो अभ्यासलाई चाहिँ अलिकति गतिशील बनाऊ होइन, यो आज भन्ने एउटा एउटा कानून राम्रो कानून बनेन भने त जनताले लामो समयसम्म अदालतमा झन्झट बेहोर्नु पर्दो रहेछ होइन, सरकारी कार्यालयहरूमा उहाँहरूको झन्झट बेहोर्नु पर्दो रहेछ भने जो हामीले सुशासन र डेलिभरीको उद्देश्यका साथ चाहिँ हाम्रो म्यान्डेट थियो अनि त्यो म्यान्डेटलाई हामीले पूरा गर्नलाई त अलिकति फास्ट ट्र्याक पनि चाहिने रहेछ भन्नुको अर्थ सबै कुरा हामीले चाहिँ पूर्ववत अवस्थामा राखेर चाहिँ हामीले फेरि नयाँ कुरा मात्रै होइन कि अलि चाँडो अलि गतिशील र राम्रो कानून अझ गुणस्तरीय कानून भन्छु त्यो कानून भन्ने कुरामा चाहिँ सांसदहरूको सहभागिता मात्रै होइन अरू स्टेकहोल्डरको पनि सहभागिता चाहिन्छ तर हाम्रो चाहिँ अलि सहभागिता मोडेललाई भन्यो भने एउटा कर्मकाण्डी जस्तो भएको छ तर चाहिँ साँच्चै जुन क्षेत्रसँग चाहिँ हामीले कानून बनाउँदैछौँ भने त्यो क्षेत्रको मान्छेहरूसँग व्यापक कन्सल्टेसन गर्नु पर्यो अनि सांसदहरूले पनि उहाँहरू किन जनतासँग डाइरेक्ट ठोकिन्छ त्यसकारण सांसदहरूको पोइन्ट अफ भ्यू पनि लिनु पर्यो त्यो कानून उत्पत्ति गर्दाखेरिको पृष्ठभूमि के थियो हामीले विगतमा हेर्दाखेरि एसेसमेन्ट गर्नु पर्यो त्यसको इम्प्याक्ट के छ भनेर पनि हेर्नु पर्यो त्यो कानून कति समयको लागि हो एउटा कानून अनन्तकाल त चल्दैन नि भनेपछि कानूनको रिभ्यू गर्ने कुरा पनि कानूनमै लेख्नु पर्यो कि कति समयसम्म चाहिँ त्यो एनमा चाहिँ हामीले रिभ्यू गर्छौँ त यसरी बाध्यकारी प्रावधानहरू हामीले चाहिँ बनाउन सकेनौँ भने त के हुन्छ भने त कानून त बन्यो हामीले चाहिँ संशोधन गर्छौँ अहिले त कतिपय कानून संशोधन गर्दाखेरि यो बनाउन खोजेको मर्मभन्दा संशोधनले फर्किरहेको छ भने त्यो कानूनलाई खारेज गरेर फेरि रिराइट गरेर पनि नयाँ ल्याउनु पर्ने हुनसक्छ भने तर कानून निर्माणको जो बहस हुनु पर्थ्यो त्यो बहसहरू चाहिँ अलिकति तुलनात्मक कम पनि भएको जस्तो देख्छु मैले मिडियामा गएँ भने पनि खालि चाहिँ तपाईँको यो मान्छेले यो बोल्यो र त्यो बोल्यो भन्ने कुरासँगको बहस छ त्यसले चाहिँ नेपाली समाजलाई कतिको प्रभाव पार्छ भन्ने कुरासँग त अर्थ हुँदैन
0: अहिले तपाईँले
1: कानूनको विषयमा चाहिँ बहस हुनु पर्थ्यो तर हामी आइसकेपछि विगतको अभ्यासहरू हेर्नुभयो भने यसपटक कानून निर्माणको प्रक्रिया चाहिँ अलिकति द्रुततर गतिमा बढेको छ र हाम्रो कानून मन्त्रीले पनि भन्नुभएको छ यो वर्षलाई चाहिँ कानून बनाउने वर्ष किनभने हामी संविधान बनेको 10 वर्ष पूरा गर्दाखेरि पनि हामीले संघ प्रदेश स्थानीय तहमा बन्नुपर्ने थुप्रै कानूनहरू बनाउन सकेनौँ जसले गर्दाखेरि चाहिँ त्यो अधिकार क्षेत्रमा समस्या या नागरिकमा अलिकति कन्फ्युजन या शासकीयहरूमा पनि सन्तुलन र सहकार्यको भावनाले कमजोर देखिन्छ त्यसलाई चाहिँ हामीले बढाउनु पर्नेछ।
0: तपाईँसँग कुराकानी गर्नुको अघिल्लो दिन सर्वोच्च अदालतले कानून निर्माण अथवा संविधानमा केही संशोधन आवश्यक हो भने दुवै सदनबाट झन्डै 2/3 भन्यो होइन अनि यसले चाहिँ कतिको ठूलो धक्का पर्यो
1: अब यस्तो छ त्यसमा चाहिँ मैले अघि हजुरले नै भन्नुभएको थियो तपाईँहरू जोसँग झन्डै 2/3 बहुमत छ तर कानून बनाउनु म धेरैजनालाई भन्छु हामीसँग हामी एउटा उसमा मात्रै छौँ के भन्छ सरकारको प्रतिनिधि सभा मात्रै छौँ एउटा राष्ट्रिय सभामा मात्रै होइन मैले धेरैजनालाई भनिरहन्छु हामी 4 सभामध्ये हामी जम्मा 1 सभा होइन हामी स्थानीयमा छैनौँ त्यो स्थानीयले पनि कानून बनाउँछ स्थानीय सरकारको पनि आफ्नै छुट्टै त्यो अझ कार्यकारी र विधायकी 2 अधिकार छ स्थानीय सरकारलाई बलियो पनि छ त्यसपछि प्रदेश सभामा जानुभयो भने प्रदेश सभामा हामी छैनौँ अब राष्ट्रिय सभामा हामी छैनौँ त्यहाँकै प्रतिनिधित्व भएर आउँदाखेरिसम्म चाहिँ राष्ट्रिय सभा बन्ने हो पछि अब राष्ट्रिय सभामा पनि कानून के अरे तपाईँको प्रतिनिधि सभा राष्ट्रिय अब प्रतिनिधि सभामा हामी छौँ त्यस्तै हामीले पास गर्ने कानून पनि प्रतिनिधि सभाबाट राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभाले पनि त्यसलाई पास गरेपछि हामी कहाँ आउने त्यसकारण कानून निर्माणको चक्र चाहिँ मा अब मलाई चाहिँ आशा के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब आउने निर्वाचन जो हामी स्थानीय तहको निर्वाचन र प्रदेशको निर्वाचन हामी सँगै गरेर आउँ भने त्यसले चाहिँ राष्ट्रिय सभामा पनि हाम्रो केही संख्या मा त्यसले प्रभाव पार्छ र
0: तपाईँहरूले उठाउने यही होला होइन तिन ठाउँमा हामी छैनौँ नहुँदाखेरि हामीले काम गर्न सकेनौँ
1: त्यो कुरा त हामीले भन्नै परेन किनकि हिजो नै सर्वोच्च अदालतको तपाईँले फैसला हेर्नुभयो भने चाहिँ होइन 2/3 चाहिँ दुवै सदनबाट चाहिँ हुनुपर्छ भन्ने कुराको स्पष्ट व्याख्या नै त्यही बेसमा हो कि हामी प्रतिनिधि सभामा चाहिँ पुग्यौं करिब करिब होइन अब तर राष्ट्रिय सभामा त हामी पुग्नै पर्ने पनि रहेछ भन्ने कुराको त एउटा एभिडेन्स त्यो पनि हो
0: अनि संसदको यात्रा चाहिँ कस्तो लाग्दैछ संसद धेरै लामो समय त भएको छैन बैठक सुरु भएको
1: यस्तो छ म आफूले संसदमा सकेसम्म अहिलेसम्म मैले हेर्नुभयो भने 2-3 मात्रै संसदको बैठक त्यो पनि विदेश भएको बेला या नेपालमा कुनै दिन बिरामी या कोही एकदम पार्टीको या इमर्जेन्सी कुनै काम बाहेक मैले एकदमै धेरै संसदमा चाहिँ एक्टिभ ले पार्टिसिपेसन भइरहेको छु होइन त्यो एउटा के भने हामीले संसद भने हामीलाई पठाएको त खास मूल काम चाहिँ हाम्रो संसदमा उपस्थिति सँगसँगै हाम्रो संसदमा हुने छलफल होइन बहस र समितिमा हुने किन मिनी पार्लियामेन्ट भनिन्छ संसद बाहेक पनि समितिहरूको बैठक हुन्छ होइन त्यहाँ हामीले दिने कुराले नै अनि त्यति मात्र होइन संशोधन तपाईँले हेर्न थाल्यो भने मैले धेरै विधेयकहरूमा चाहिँ एकदमै मिहिन ढङ्गले संशोधन गरिरहेको छु त्यस कारण मैले चाहिँ एउटा विधायकी कर्म चाहिँ त्यतिकै गरिरहेको छु र म जनतासँग पनि पटक पटक म एक महिना दुई महिनाको फरकमा म निर्वाचन क्षेत्र जान्छु, जनताको कुरा सुन्छु, यहाँ सरकारका विभिन्न मन्त्रालयगत उहाँहरूले दिनुभएको सुझावलाई मैले मन्त्रालयमा समन्वय गरिदिन्छु। कतिपय अब जनताको अपेक्षा अहिले नै पूरा होस् भन्ने त छ, तर मैले प्रयास गर्ने हो, किनभने म त कार्यकारी भूमिकामा त हुँदैन
0: भनेको संसदमा सबभन्दा धेरै उपस्थिति